कुलुङ, त्यसै गरेर दादा माधव डुंगिल, राजविरही काइला, लिम्बु विजय, ठुली सुमिता, लिम्बु खिमियाखा, कान्छा दिल्छा राई, त्यसै गरेर सम्दिनी सरू छेत्री, भाई शिशिर सञ्चले, आकाश राई, लभ स्टार सन्तोष छेत्री, सुजन थापा, सन्तोष काफ्रे, नाना भूमिका राई, बहिनी रिमा थामी, दादाहरू रत्नबहादुर थापा, त्यसै गरेर जनक रजाली मगर, ठुलदाई श्रीराम दाहाल, शरण आली मगर, ढकाल धनबराज, कृष्ण तामाङ, रञ्जित राई, अनमोल छेत्री, सानुमाया शेर्पा, मिडिया प्रेमी निमो शेर्पा, दिल दुखेरिया, नकली चिम्सी, त्यसै गरेर अञ्जली श्रेष्ठ, योगिनी मिहाङ लिम्बु, अनि त्यसै गरेर राजा बाबु कुलुङ, राजकुमार भोजेल एण्ड अल माई फ्रेण्डसको लागि भनेर मेसेज मार्फत उहाँले सबै साथीहरूलाई सम्झना गर्नुभएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई मनकुमारी कान्छी गुलुङले पनि सुन्दै हुनुहुन्छ, मिस यू अल भन्दै सबै सबै साथीहरूलाई सम्झना गर्नुभएको छ। सो तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। त्यसै गरेर अर्को साथी हुनुहुन्छ अनिश कुलुङ राई किराती छेस्तो गाइडी भएको साथीले, सेवा के म भोजपुर सालपासेली छु, गाउँपालिका चार खाटम्बाबाट हो, लङ टाइम पछि अनिश राई हो, के छ हजुर लगायत फिल्म परिवारको खबर, आरामै हुनुहुन्छ भन्नुभएको छ। खबर एकदमै ठिक छ, आराम छौ, सन्चै छौ। अनि यस प्रोग्रामबाट सम्झिने बिर्सने सम्पूर्ण साथीहरूलाई बराबरी माया भन्दै गए ल भनेर लेख्नु भएको छ। ओके अनिशजी, तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। कमल श्रेष्ठले आज मलाई रमेश परियार, सरु थापा मगर र शीतल गुरूङको आवाजमा रहेको लोक भाका ठेवाटार भन्ने गीत यदि मिल्छ भने प्लिज बजाइदिनुहोस् ल हजुर भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तीनचुरी मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुशी आरती लिम्बु, लोकिन थोक्लेन लिम्बु, राजन खतिवडा, चित्र योगी अनि त्यसै गरेर कार्की सुशीला, सरला राई, मिडिया प्रेमी निर्मला वनिम, पूजा मादेम्मा लिम्बु, सुमिला शेर्पा, त्यसै गरेर फुलमाया खेवा लिम्बु, टीकाराम सुनवार, त्यसै गरेर मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने विदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच मेसेजको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँले पठाउनु भएका तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु भने तपाईँकै रुजाएका समधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेको छु। अहिले पनि कार्यक्रममा तपाईँको निम्ति पहिलो सांगीतिक कोशेली स्वरूप साथीले रोजाईमा पार्नु भएको यो निकै नै मिठो गीत राख्न चाहन्छु। यो गीत त्यति बेला तपाईँको निम्ति रहन्छ, सुशीर चञ्चलले रोजाईमा पार्नु भएको गीत रहेको छ। कुन मायाको साइनो बलको गीत हो, सुन्दै रहनुहोस्।

अधिकारी सहयात्रीहरू तारा भुजेल, सलिना पोखरेल, कला लिम्बू, सरिना गुरूङ, हरपल रोज्नी लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ रञ्जना बाहिङ राईले लेख्नु भएको छ, हेलो गुड मर्निङ सिस, म पनि सुन्दैछु, म कालोबाट रञ्जना बाहिङ राई हो। अनि चैनपुरतिरको मौसम कस्तो छ नि? यता हाम्रोतिर त पानी परिरहेको छ हौ भन्नुभयो। हाम्रोतिर पानी परेको छैन, हल्का घाम लागिरहेको अवस्था छ। अनि लेख्नुहुन्छ आज मलाई चाहिँ विष्णु माझीको बरु मेरो रगतै बेचौला सधैँ खुसी मिल्छ भने बोलको गीत बजाइदिनु ल भन्नुभएको छ। अनि यस प्रोग्राम मार्फत साथीहरू सम्झनु पर्दा जस्ट फर यू एण्ड जुनिता बम्चन, करिना राई, त्यसै गरेर जुनिता चामलिङ राई, साइली सोनिया कुलुङ, राज घले मगर, मीडिया प्रेमी निमु निमा शेर्पा, मीडिया प्रेमी निमु शेर्पा, त्यसै गरेर दिलु रुङबाङसा, सम्झना रुङबाङसा, योगिनी मिहाङ लिम्बू, अनि अञ्जना थुलुङ, रोमन मुक्तान तामाङ, दुर्गा कटुवाल, हरपल रोशनी, त्यसै गरेर सत्या कलाई सारा, सरू छेत्री, गंगा रिया छेत्री, दिलदुखी रिया, मगर सुषमा, एन्जेल शान्ति कुलुङ, रिमा थामी, रामकुमार लिम्बू, त्यसै गरेर बसन्त श्रेष्ठ, मीना चामलिङ, त्यसै गरेर सविता राई, राज बहादुर राई लगायत प्रोग्राम सुनेर बस्नुहुने मेरो नेमसँग परिचित सबै सबैलाई मिस यू भन्दै ओके बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ सन्तोष काफले, सन्तोषजीले एउटा गीत रोजाइमा पार्नु भएको छ, गीतको लिंक पठाउनु भएको छ। सुनिता घिसिङले सुन्दैछु तामकोबाट, सुनिता तामाङ मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यस बसाईमा तपाईँले नै पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु। अनि विशेष गरी तपाईँकै रोजाइका सुमधुर गीत संगीतहरू तपाईँलाई नै मैले सुनाइरहेकी छु। तपाईले यो समय हामीलाई सुनिरहनु भएको छ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ त्यो त केही पनि थाहा छैन मलाई, तर तपाईँ हाम्रै साथमा हुनुहुन्छ, कार्यक्रमलाई सुनिर साथ दिइरहनु भएको छ, यही अपेक्षा लिएकी छु। भन्दै अब कार्यक्रममा अर्को मिठो गीत सुनाउने बेला भइसकेको छ। कार्यक्रममा दोस्रो सांगीतिक कौशली स्वरूप साथीले रोजाइमा पार्नु भएको सुमधुर गीत तपाईँकै निम्ति राख्न चाहन्छु। यो गीत पश्चात छोटो विश्राम लिनेछु, विश्राम पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति आउने नै छु। अहिले पनि यो मिठो गीत सुन्दै रहनुहोस्।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9815 38 77 75।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98420-52496, 98419-96686 र 98420-77778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएको के पाक्क बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरू ल्याएको रेडियो छ, लु सुनु त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
4: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है?
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास सुशी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर छ, शङ्खुवासभा, त्रिचोकबाट हिटटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

वेलकम ब्याक आफ्टर सर समर सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेखबेसीको धुन रेडियोहरू 97.6 MHz विद्युतीय तरंगबाट यति बेला तपाईँको रेडियो सेटसम्म हामी तरंगित भइरहेका छौं भने तपाईँले अनलाइनबाट रेडियोको अफिसियल वेबसाइटबाट www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ र सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै नै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ भन्दै अब ढिला गर्दिन म तपाईँले नै पठाउनुभएका तपाईँकै बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज गर्नु भएको छ स्वर्णिम राई हुनुहुन्छ, गुड मर्निङ एण्ड मिस यु अल भनेर लेख्नु भएको छ, सो थ्याङ्क यू सो मच तपाईँलाई स्वर्णिमजी। अनि अर्को साथी हुनुहुन्छ सुस्मिता राई, सुस्मिताजीले गुड मर्निङ एण्ड मिस यु अल भनेर लेख्नु भएको छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। म गौती न्यू पनि निरौलाले नमस्ते, म पनि आई है चैनपुर भन्ज्याङ खड्गबाट, म गौती न्यू पनि निरौला हो, सुन्दैछु प्रोग्राम। साथीहरू सम्झनु पर्दा मलाई चिन्नुहुने सबैलाई मिस गर्दै जान्छु है, ओके बाई बाई भन्नुभएको छ, थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई। त्यसै गरेर निर्मला राई हुनुहुन्छ, निर्मलाजीले हेभ अ ग्रेट डे टु अल माई फ्रेन्ड्स भन्नुभएको छ, राई कुमार जङ्ग याखाले पनि सबैलाई सम्झेको छु है भनेर लेख्नु

सानु कमला, योगिनी मिहाङ लिम्बु, फुच्ची यामकला फुच्ची एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ आकाशजी। अर्को साथी हुनुहुन्छ अनमोल छेत्री। अनमोलजीले लेख्नुहुन्छ, मी अनमोल छेत्री फ्रम ताप्लेजुङ राइट नाउ कुवेतदेखि हो। माई लभ मोटो दिल दुखिरियालाई लभ यु एन्ड अल माई फ्रेन्ड्सलाई मिस यु भनेर लेख्नु भएको छ। बिर्जहाङ लिम्बुले हल हजुर सेवारो है नमस्ते है। अनि केही साथीहरूलाई सम्झनु पर्दा विनोद डेकेन्द्र, आसन लिम्बु, तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सबैलाई भन्दै विदा हुन्छु। नमस्ते, बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। सरिता सुनसेउरीले मिस यु अल भनेर सबैलाई सम्झिनु भएको छ। सिमला चिम्सी राईले हेलो गुड मर्निङ मी सिमला राई फ्रम धरान, अपकमिङ सङ जस्ट फर यु एण्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, त्यसै गरेर दाई अरुण नदी खत्री, भाइ एक्सन विराज राई इन द अल माई फ्रेन्ड्सको लागि इन्जोय दिस सङ, थ्याङ्क यू भन्नुभएको छ। थ्याङ्क यू सो मच सिमलाजी मेसेजको लागि। राई राई राई फेसबुक आइडी भएको साथीले गुड मर्निङ एण्ड मिस यु अल भन्नुभएको छ। त्यसै गरेर सम्झना रुङबाङसाले सेवा मि सम्झना रुङबाङसा फ्रम सभा पोखरी, रेडियो मार्फत मजाले प्रोग्राम सुन्दैछु, आज लङ टाइम पछि संग्रोजेको छु, प्ले गरिदिनु न लाना भन्नुभएको छ। बिर्सिदे भन्छौ मायालु समीक्षा अधिकारीको अनि कार्य सफलताको शुभकामना सन्देश कोलुङ राईलाई, गेटुल भाई हिमाल याम्फो, त्यसै गरेर फोपो दिलकुमारी रुम्बाङसा एण्ड मिस यु अल माई फ्रेन्ड लेख्नुभएको छ। माई नेमसँग परिचित सबै साथीहरूलाई हेभ अ नाइस डे अल भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी हुनुहुन्छ भोजपुरी उषा। उषाजीले लेख्नु भएको छ हेलो नमस्ते नाना सेवारो, गुड मर्निङ फ्रम भोजपुरबाट जस्ट फर यु एण्ड डेडिकेट गर्नुपर्दा चाहिँ सत्यकला इसारा, सोना साम्पाङ राई, अर्जुन तामाङ लगायत सबैको लागि भन्नुभएको छ। थ्याङ्क यू सो मच उषाजी मेसेजको निम्ति। अर्को मित्र कृष्ण तामाङ हुनुहुन्छ, कृष्णजीले बोनु दिल्सा राई, सरोज छेत्री, त्यसै गरेर सुनिता कुलुङ, अस्मी सोताङ, राजविरही काइडा, त्यसै गरेर लिम्बु विजय, सानुमा शेर्पा, सानु कमला, हिमा राई, वरूण चञ्चली राई, शिशिर चञ्चली, ममता याखा, त्यसै गरेर सीपीआर सोल्टिनी भनेर मेन्सन गर्नुभएको छ। त्यसै गरेर राई काली, योगिनी मिहाङ लिम्बु, सुजन थापा, सीमा आले, जुनिता चामलिङ राई, जेन्सिका श्रेष्ठ, जुनिता चामलिङ राई, मुस्कान मन्दिर राई, सुरज श्रेष्ठ, त्यसै गरेर सुरज राई तुम्सा अनि निरु लामा, त्यसै गरेर तीर्थ दुमजन, कल्पना तामाङ, सुमिता लिम्बुखी म्याखा लगायत सम्पूर्णको लागि भन्नुभएको छ। थ्याङ्क यू सो मच मेसेजको लागि। अर्को साथी हुनुहुन्छ देवेन किशोर अञ्जान। देवेनजीले लेख्नु भएको छ, माया आगो हो माया पानी हो, माया आगो हो माया पानी हो, माया जलन हो माया मलमपट्टी हो, माया गर्ने हो तर आँखा चिम्लेर होइन, माया गर्ने हो तर आफूलाई सकाएर होइन, किनकि आफू बाँचे मात्र अरूलाई माया गर्न सकिन्छ। प्रभातकालीन दर्शन नमस्ते हजुर, मिठो सम्झना साथी, तपाईँको आजको दिन हाँसे खुसी र उमङ्गका साथ बितो, शुभ दिनको कामना। साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई उस्तै दुरुस्तै मुटु फुट्ने गरी सम्झना। देवेन किशोर अञ्जान मंगलबारे मोरङ हाल दोहा कतार भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। मुना कोइसुबीले मिस यु अल भनेर सबैलाई सम्झिनु भयो। रञ्जना बाहिङ राईले राज घरे मगर प्रोग्राम आयो त भनेर मेन्सन गर्नु भएको रहेछ। अनि अर्को साथी मनोज खड्का हुनुहुन्छ, नमस्ते, म तीनजुरी मीडिया ग्रुप प्रवास नेपालको मेम्बर मनोज खड्का हो, अपकमिङ सङ अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो तपाईँले सुनिरहनु भएको छ र अब पनि कार्यक्रममा अर्को एउटा मिठो गीत तपाईँकै निम्ति सुनाउने बेला भइसकेको छ। साथीले नै रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत तपाईँकै निम्ति राख्न चाहन्छु। बिर्सिँदै भन्छौ बलको गीत रहेको छ, समीक्षा अधिकारीको आवाज भनेको यो मिठो गीत सुन्दै रहनुहोस्।

हजुर, बिर्सिदै भन्छौ मायालो, मायामा त्यस्तो हुन्छ र साँच्चीको सुमधुर आवाज समीक्षा अधिकारीको आवाज भनेको यो मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरिसकेकी छु। साथीले रोजाईमा पार्नुभयो कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। तपाईँकै रोजाईका सुमधुर गीत संगीतहरू तपाईँलाई नै मैले सुनाइरहेकी छु अनि तपाईँकै सम्झना सन्देशहरू तपाईँकै आफन्तगण इष्टमित्र समक्ष पुर्याउने काम मैले गरिरहेकी छु। अब म फेरि पनि ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्नुपर्छ किनकि समयले पनि अब त नेटो काट्नै लागिसकेको अवस्था छ र अझै पनि धेरै साथीहरूका सम्झना सन्देशहरू भने बाँकी रहेका छन्। सो ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ राईनी राजकलाले, लेख्नुहुन्छ, हेलो सेवाके नाना, म पनि आए है सिसुवाबाट, ह्याप्पी बर्थडे प्यारी साईले बुनु विनिसा कुलुङलाई, अनि लामो समयपछि गीत रोजेको छु, बजाइदिनु है नाना भन्नुभएको छ। दिल्लीमा ठाउँ छ प्रशान्त सेवाकोटीको भन्नुभएको छ। केटीएमतिर हुनुहुन्छ मेरो मुटु छोरा रबिनलाई मिस यु एन्ड डियर सुरज राई तुम्छा। त्यसै गरेर लेख्नु भएको छ तामी निर्मला राई, माया मदन तामाङ, त्यसै गरेर युनिसा तामाङ, डियर राजा सुजन थापा, भाइ मौसम लिम्बु, आकाश राई, त्यसै गरेर साथी दीपक सन्सेउरी, लाफा आशिष बराल मगर, सिमन कुलुङ, अजय राई, माइला भाइ शिशिर सन्चली, राजविरही काइला, वरूण चञ्चली राई, कृष्ण तामाङ, आशिष नाइन बस्नेत, अति तञ्जन राई, त्यसै गरेर लेख्नु भएको छ राई दिबुच्छा सनिसा, त्यसै गरेर राई सफल आयु, श्रोमन मुक्तान तामाङ, मिस्कल सेवाली कान्छा, लिम्बु विजय, त्यसै गरेर चञ्चली टिकाराम, अनिश कुलुङ राई, किराती सुरज गिरी, त्यसै गरेर रमेश कार्की, मिसिङ देवत, मीडिया प्रेमी परदेशी कान्छो एण्ड मिस यू वालमा फ्रेन्स भनेर लेख्नु भएको छ। अर्को मित्र हुनुहुन्छ सत्यकला इसारा, उहाँले मिस यू रूपेश रायमाझी छेत्री, अनि लेख्नु भएको छ प्यारी रिमा थामे, भोजपुरी उषा, अमित खत्तारी मगर, निरुता चामलिङ राई, योगिनी मिहाङ लिम्बु, मीडिया प्रेमी राई अनिसा, अनि रामकुमार लिम्बु, त्यसै गरेर रञ्जना बाहिङ राई, सबिन कुमार भुजेल, एलिना राई, भावना मगर, डम्मर ढुङ्गाना, त्यसै गरेर सुमित्रा भुजेल श्रेष्ठ, दुर्गा कटवाल एण्ड ह्याभ अ नाइस डे अल माइ फ्रेन्ड्स, ओके बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी रूपेश रायमाझी छेत्री हुनुहुन्छ, उहाँले एउटा गीतको लिङ्क पठाउनु भएको छ अनि मिठो सम्झना सबैमा, भोजपुर घर भई हाल बहरइनदेखि सुन्दैछु भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी रञ्जना बाहिङ राईले लाइफ किन बज्दैन नि एफएम भन्नुभएको छ। लाइफ मजाले बजिरहेको छ है रञ्जनाजी, मजाले सुन्नुहोस् यो कार्यक्रम लाइभ छौं अहिले हामी। आज बिहानीको बरु बिहानीको समयभरि कुनै पनि कार्यक्रमहरू चाहिँ हामीले लाइभ प्रसारण गर्न सकेका थिएनौ, अघि भर्खरैबाट इन्टरनेटको समस्या समाधान भइसकेको छ। मजाले लाइभबाट छौं हामी, लाइभमा सुन्न सक्नुहुन्छ। लाइभमा कमेन्ट गर्नुहोस् होइन, सेयर गर्नुहोस् होइन, फलो गर्नु भएको छैन होला कति साथीहरूले त यो पेजलाई फलो गर्नुहोस्, जोडिनुहोस्, तपाईँलाई नै सहज हुन्छ। अनि अर्को साथी कुलुङ्गी कान्छी हुनुहुन्छ, उहाँले मिस यू अल भन्दै सबै साथीहरूलाई सम्झना गर्नु भएको छ। जुन तामाङले फेरि आज पनि आए है पाँच खबरबाट, जुन तामाङ हो के छ नाना हजुरको खबर, खाना खानुभयो भन्नुभएको छ। मेरो खबर एकदमै ठिक छ, खाना खाइसके अब बस्ने गीत सुनाउनु पर्दा सबैभन्दा शुरूमा मिठो आवाज के धनी नाना हजुरको लागि, प्राविधिकमा बस्नुहुने नानाको लागि भन्नुभएको छ। अघि प्राविधिकमा पनि म आफै छु। अनि साथीहरू सुभाष पी तामाङ, राजकुमार भुजेल, चन्द्र दुमजन तामाङ, त्यसै गरेर अस्मिता तामाङ, बुनुहरू रिमा थामी, सुशीला विश्वकर्मा, सोल्टिनी चन्द्रमाया तामाङ, दाई मायालुको सौगात, सोल्टी अभागीदीप तामाङ, सौगात श्रेष्ठ लगायत, यो समयमा जति पनि साथीहरूले कार्यक्रम सुनेर बस्नु भएको छ सबैजनालाई मिठो माया सम्झना छ भन्दै सुटिन्छु भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ जुनजी म्यासेजको लागि। हजुर त्यसै गरेर अर्को साथी हुनुहुन्छ टाइटल ट्रेक विजय राई विवश, उहाँले लेख्नु भएको छ आज पनि म पनि आइपुगे है उही म टाइटल ट्रेक विजय राई विवश फ्रम भोजपुर, अब बस्ने गीत प्रिया राई, त्यसै गरेर कुमारी योङहाङ लावती, श्रेया लिम्बु, कालीन गम याखा राई, लिम्बुनी निशा लिम्बु, नम्रता राई, काली शर्मिला चौलागाई, सनिसा साइरस लगायत मलाई चिन्नुहुने नचिन्ने सबै सबैलाई माया र सम्झना छ भन्नुभएको छ। खास थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी कल्पना साम्पाङ हुनुहुन्छ, भोजपुर घर हाल काठमाडौँबाट हो, गुड मर्निङ नमस्ते नाना, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट विल्सन, अनि मिस यू एण्ड लभ यू मामु अन्जान यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, त्यसै गरेर मनिषा बान्तवा,
सोना कन्दङवा, स्नेहा चामलिङ, लक्ष्मी राई, रञ्जित राई, घाइल बिरमान सुनवा, गगन देरथुमी, ढकाल धर्मराज, प्रतिमा भनेर मेन्सन गर्नु भएको छ अनि राजेश कुमार माझी, भूमिका राई, अल्का बान्तवा, एमपी विवश लिम्बू, दादा रामकुमार थापा, दादा रत्नबहादुर थापा, दादा गणेश श्रेष्ठ लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। सो कल्पनाजीलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अर्को साथी जेन्सिका श्रेष्ठ हुनुहुन्छ, हेलो नमस्ते, अनि जजुलपा भोजपुर राइट नाउ काठमाडौँबाट जिन्दगीका श्रेष्ठ हो साथीहरू। लुटिएको सिउँदो फुटेको भाग्य अर्थात सीमा, त्यसै गरेर कृष्ण तामाङ अनि बिनु बर्देवाला गेट विल्सन, राज विरेखी काइला अनि लेख्नु भएको छ आङनिमा शेर्पा एन्ड अल माई फ्रेन्ड्सलाई हेभ अ गुड डे, टेक केयर, बाई बाई भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच मेसेजको लागि जिन्सिकाजीलाई। मगर सुषमाले मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। नम्रता शेर्पाले सबैलाई सम्झिनुभयो। अनिता नखोबले गुड मर्निङ, नमस्कार, म अनिता नखोब भोसरबाट हो, सम्झनु पर्दा शेष हजुरलाई अनि मेरो घर परिवारमा मिठो माया सम्झना माया अनि मेरो नामसँग परिचित सम्पूर्ण साथीहरूलाई सम्झँदै हेभ अ नाइस डे अल, बाई बाई भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ अर्चना, सरी आफल युन्जन, उहाँले मिस यु अल भन्नुभएको छ। प्रार्थना निरौलाले पनि सबैलाई सम्झिनुभयो। कार्की सुशीलाले पनि सबैलाई सम्झिनु भएको छ। दिलसा राईले मिस यु अल भनेर सबैलाई सम्झिनुभयो। सो थ्याङ्क यू सो मच दिलसाजी। अर्को साथी हुनुहुन्छ मिसिङ रेवत, नमस्कार, अब बस्ने गीत एकछन विराज राई, त्यसै गरेर कृतिका राई, सरला राई, मनिषा मनोर अनि गीता लिम्बू, आँसु चौहान, प्रीति राई, स्मृति लिम्बू, अल्का बान्तवा, सरिता राई, रेणु राई, समीक्षा जोशी, अस्मी सोताङ, निर्मला वनिम, भूमिका राई, दिलु सानो, छत्र याम्फू, उषा किरण, त्यसै गरेर इन्दिरा चामलिङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी हुनुहुन्छ काली राई खिम्दुङ, उहाँले मिस यु अल भन्नुभएको छ। कुमारी योङहाङ लावती हुनुहुन्छ, उहाँले मिस यु टाइटल ट्रेक विजय राई अनि दिलु सानो याम्फूलाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच कुमारीजी मेसेजको लागि तपाईँलाई। अब पनि यसै कार्यक्रमबाट मैले पनि विदा माग्नुपर्छ, समयले नेतो काट्नै लागिसकेको छ। सय तिनजेलसम्म सुनेर साथ दिने तपाईंलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि विशेष गरी कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु हुने तपाईँ सम्पूर्ण मीडियाप्रेमी मनहरूप्रति हार्दिक धन्यवाद अनि हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको यो निकै नै सुमधुर गीत रहेको छ। आगो लाग्यो दिलै महाबलको नेपाली मुभी संघ हो। साथीको रोजाइमा परेको छ यो संघ तपाईँको निम्ति छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रामा बिदा चाहन्छु। हवस् त, नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 2:00 PM
3: अहिले मध्याह्नको 12 बज्यो
4: किङ्स कपमा इन्टर मियामी 3-2 पराजित। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको थबाङ गाउँपालिका 5 बोटल बारामा गैरातीको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। पहिरोमा बेपत्ता भएका अन्य 8 जनाको खोजी भइरहेको रोल्पा प्रहरीले जनाएको छ। यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिकाको माडी र लुङ्ग्री खोला किनारमा आज बिहान 4 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ती शवहरू पहिरोमै बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएको छ, तर यसको पुष्टि हुन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पहिरोमा 2 जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ। गैराती पाउने 9 बजे घरमाथिबाट अचानक पहिरो खसेको र 6 घर तथा गोठ पुरेको छ। घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्धार तथा खोजी कार्य गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परि थबाङ गाउँपालिका 5 60 वर्षीय कमल बहादुर पुनमगर, 18 वर्षीय शान्ति पुनमगर र 71 वर्षीय मनरखी पुनमगर र अर्का 75 वर्षीय पुरूषको ज्यान गएको छ। आज ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, स्याङ्जा, जुम्ला, दैलेख लगायत जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नदी तथा खोलाहरूमा आउँदो 3 दिन पानीको बहाव बढ़ने पूर्वानुमान छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती, कनकाई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ़ने सम्भावना छ। महाशाखा अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। यद्यपि नारायणी नदी अन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ़ने तथा त्यसपछिका दिन पनि उल्लेख्य बहाव बढ़िरहने अनुमान गरिएको छ। नारायणी अन्तर्गत त्रिशुली, बुढ़ी गण्डकी, मर्स्याङ्गी, सेती, कालीगण्डी लगायत नदीमा पानीको बहाव बढ़ने सम्भावना छ। विशेष गरी नदी तथा खोलामा पानीको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मौसमविद उज्जवल उपाध्यायले आज दिउँसो र बेलुकी र काठमाडौँ उपत्यका र आसपासमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले रातिको समयमा मोगलिन, पोखरा, बेनी राजमार्गको आसपास ठूलो वर्षा र कर्णालीका जुम्ला, कालीकोट, सुर्खेत, जाजरकोट, दैलेख र सुदूरपश्चिमको अछाममा पानी ठूलो पर्ने भएकाले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिनुभएको छ। नेपाली कंग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज आउँदै हुनुहुन्छ। देउवा केही बेरमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको कांग्रेस नेताहरूले बताएका छन्। उहाँलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन विमानस्थल पुगेका छन्। देउवा थाइल्याण्डबाट थाइयरको विमान मार्फत आउँदै हुनुहुन्छ। देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डाक्टर शेखर कोइराला सहित पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू विमानस्थल पुगेका छन्। देउवा स्वास्थ्य उपचारका लागि भन्दै गएको फागुन 13 गते सिंगापुर जानुभएको थियो। त्यहाँको उपचारपछि चैत 7 गते थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। 6 महिनामा स्वदेश फर्कन लाग्नुभएका देउवाको स्वागतका लागि भेला हुन 3 ठाउँ तोकिएको छ। कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आगा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका छन्। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा सर्वत्र आलोचना भइरहेको छ। श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको र अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ बुझ लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। प्रहरीले हिजो जनआस्था साप्ताहिक तथा जनआस्था.com को ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारे। कार्यालयबाट कम्प्युटर लगायतका केही कागजात समेत नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै सुनचाँदीको भाव सामान्य घटबाट लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल। हामीले रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, 10 जिल्लामा बाढ़ीको जोखिम, पूर्व प्रधानमन्त्री देउबा आज फर्कदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव तारा कुमारी जोशीले आज दिउँसो 1 बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारी दिनुभयो। यस्तै विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको उहाँको भनाइ छ। सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमाले गएको असार 31 गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँ विश्वासको मत लिँदै हुनुहुन्छ। आज सुन र चाँदीको भावमा सामान्य घटबढ़ भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलाको 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसरी हिजो चाँदी 4,745 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले संचालन गर्ने ट्रुथ एपीआईलाई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको बताएका छन्। अमेरिकी नीति, युद्ध भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान पहुँच हुनुपर्ने उनीहरूको भनाइ छ। यसको शुल्क प्रति महिना 1,00,000 अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ। फ्रीडम अफ द प्रेस फाउण्डेशनका एडभोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफै सृजना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ। तर ट्रम्प मीडियाले आरोप अस्वीकार गरेको छ। कम्पनीहरूले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दावी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भइरहेको जनाएका छन्। अब खेल खबर। लिग्स कप अन्तर्गत लियोन विरूद्धको खेलमा इन्टर मियामी 3-2 पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अर्जेन्टिनामा बुबाको अन्त्येष्टिमा सहभागी भएर फर्किएका लियोनल मेसी लियोन विरूद्धको खेलमा शुरूआती बेन्चमा थिए। दोस्रो हाफको शुरूआतमै उनी मैदान प्रवेश गरेका थिए। मेसी मैदान छिर्दा मियामी 1-0 अघि थियो। पहिलो हाफमा डियानियल पिन्टरले टोली लागर्ता दिलाएका थिए, तर दोस्रो हाफमा लियोन उत्कृष्ट पुनरागमन गर्न सफल भयो र खेलमा जित निकालेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, बेपत्ता 8 जनाको खोजी चल्दै। आज 10 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने, नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। पूर्व प्रधानमन्त्री देउबा आज स्वदेश फर्कदै, कांग्रेस नेता कार्यकर्ताहरू विमानस्थलमा। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर, व्यक्तिगत तवरले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग। र लिग्स कपमा इन्टर मियामी 3-2 पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अरुण
1: अरुण
0: 97.6 MHz
1: हर पल
0: हर तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 5 PM
4: अहिले अपराह्नको 5 बज्यो।

नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन। कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण लोकपारखी मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धुन रेडियो अरूण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। अनि विशेष गरी कार्यक्रममा हामी तपाईँसँग हप्ताको 6 दिन जोडिँदै आइरहेका छौं। फरक बार अनि फरक बसाईको साथमा तपाईँसँग जोडिने गरेको छु मैले। विशेष गरी आज भने बिहिबारे बसाई हो र आज भने चाहिँ हामी तपाईँसँग विशेष गरी चाहिँ तपाईँसँग जोडिन्छौं र विशेष आज श्रोता श्रोता बीचमा अन्ताक्षरी रहनेछ। तपाईँलाई अन्ताक्षरी खेल्न मन छ भने चाहिँ कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले फोन गर्नको लागि हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 23 यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। सुनिरहनु भएको साथीहरूले फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ र साथै फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभबाट सुनिरहनुहुने साथीहरूले पनि लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउन सक्नुहुन्छ। कुन कुन ठाउँबाट हामीलाई सुन्दै हुनुहुन्छ, तपाईँको गाउँठाउँतिरको खबर खबर के छ, के गर्दै हुनुहुन्छ, होइन मेसेज मार्फत तपाईँले आफ्नो खबर सहित हामीलाई पठाउनुहुनेछ तपाईँको सन्देशहरू। चेनपुरतिर अहिले भर्खरै पानी परेर रहेको छ, तपाईँकोतिर के छ कसो छ तपाईँसँग नै मैले प्रत्यक्ष रूपमा जोडिएर कुराकानी गर्ने नै छु। र यो कार्यक्रममा हामी तपाईँको लागि केही सुमधुर लोकभाकाहरू पनि सुनाउँछौ। विशेष गरेर लोकगीत लोकभाका अनि मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीमा अबको 6 बजेसम्म तपाईँसँग रहनेछु भन्दै कार्यक्रममा तपाईँले फोन गर्नको निम्ति हाम्रो स्टुडियोको मोबाइल नम्बर भनि नै सके 98 40 68 68 23 नम्बर खुल्ला भइसकेको छ। तपाईँले फोन गर्दै रहन सक्नुहुन्छ। जहाँ चाहिँ तपाईँले फोन गरिसके पश्चात चाहिँ पहिलो साथी जो जसले चाहिँ फर्स्टमा फोन लगाउनुहुन्छ उहाँले तपाईँले आफ्नै रोजाईमा कुनै पनि भाका गुनगुनाएर सुनाउन सक्नुहुन्छ भने त्यस पश्चात आउने अन्य साथीहरूले आफूभन्दा अघिल्लो साथीले अन्तिममा जुन अक्षर छोड्नु भएको छ त्यही अक्षरबाट चाहिँ भाका तपाईँले शुरू गरेर हामीलाई गाएर सुनाउनुपर्छ। र आज साथीहरू सम्झिन पाइने छैन, मात्रै अन्ताक्षरी खेल्ने हो, धेरै भन्दा धेरै साथीहरूलाई जोड्ने हो यही भन्छु। अहिले भने कार्यक्रमको आरम्भ गर्न चाहन्छु एउटा मिठो भाकाबाट। तपाईँ भने 98 40 68 68 23 नम्बर खुल्ला भइसकेको छ, फोन डायल गर्दै यो मिठो भाका सुन्दै रहनुहोस्।

0: बन्थे हजुर निकै नै सुमधुर लोक भाका तपाईँको लागि कार्यक्रममा प्रस्तुत गरे मिक्सन खाती र टिका पुनले गाउनु भएको यो भाकालाई नरेश खातीले शब्द र संगीत भर्नु भएको हो। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ लेख मिसेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर सुन्दै हुनुहुन्छ अनि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। अब पनि तपाईँसँग मैले फटाफटी जोडिन्छु कुराकानी गर्छु। आज श्रोता श्रोता बीचमा अन्तर्छडी खेल्ने बसाइरहेको छ ढिला गर्दिन साथी फोन लाइनमा आइसक्नु भएको छ। आजको लागि पहिलो सहभागी हुनुहुन्छ कहाँबाट आउनुभयो स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? माडीबाट सुनिता विश्वकर्मा भन्नुभयो। हजुर हजुर अनि के छ सुनिताजी तपाईँको खबर आराम हुनुहुन्छ? हजुर मेरो खबर पनि एकदम ठिक छ है आराम छु सन्चै छु अनि कार्यक्रम सुन्दै बसिरहेको छु भन्नुभयो। खाजा नास्ता त भइसक्यो होला नि होइन सुनिताजी? हजुर मैले पनि खाइसके है त सुनिताजी। ल जोडिनुभयो आउनुभयो खुसी लागेको छ। तपाईँ पहिलो सहभागी हुनुहुन्छ तपाईँलाई आज मन परेको जुनसुकै भाका गुनगुनाए पनि तपाईँले पाउनुहुनेछ। तसर्थ आज कुन भाकाबाट आजको अन्तर्छडीको शुरूआत गर्न चाहनुहुन्छ? हुन्छ ल सुरु गर्नुहोस् त।
1: Yami to sai ro ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho ho

0: हजुर, तपाईँलाई धेरै धेरै धन्यवाद छ मिठो भाका गाउनुभयो। अन्तिममा छ अक्षर छोड्नुभयो है सुनिताजी। हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुटिन्छौँ है त। हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सुनिताजी, हामीलाई माडीबाट फोन गर्नुभयो। उहाँले एउटा मिठो भाका गाउनुभयो र अन्तिममा छ अक्षरमा लगेर टुङ्ग्याउनु भएको छ। पालो तपाईँको हो, अब आउने साथीले छ अक्षरबाट भाका गुनगुनाउनु हुनेछ। हुनुहुन्छ साथी लाइनमा? नमस्कार हजुर।
1: नमस्कार दिदी।
0: हजुर नमस्कार, को बोल्नुभयो, कुन ठाउँबाट? पाँच खपनदेखि आयुष तामाङ बोल्दै हुनुहुन्छ है। हजुर, अनि के छ आयुषजी, तपाईँको खबर सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै भन्नुभएको छ दिदी।
0: हजुर सन्चै हुनुहुन्छ है। पाँच खपनको कुन ठाउँबाट हो नि आयुषजी? पाँच खपन नौबाट भन्नुभयो।
1: हजुर
0: ए ल, ठिक छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ आयुषजी? ए ल हुन्छ ल, खुसी लाग्यो। अब हामी छ अक्षरबाट भाका सुन्छौ आयुषजी, ल गाउनुहोस् है त। ल सुरु गर्नुहोस् त। साथी हुनुहुन्थ्यो आयुष तामाङ, पाँच खपन नगरपालिका नौबाट हामीलाई फोन गर्नु भएको थियो। भाका गाउँछु भन्नुभयो तर सम्पर्क टुट्यो है, केही समस्या थियो या त उहाँ आफैले फोन डिस्कनेक्ट गर्नुभयो त्यो त थाहा भएन। तर तपाईँ कार्यक्रममा जोडिसके पश्चात चाहिँ फोन डिस्कनेक्ट नगर्नु हुँदाखेरि चाहिँ राम्रो है। तपाईँलाई भाका गुनगुनाउन आउँछ, कार्यक्रममा जोडिन मन छ भने चाहिँ फोन गर्नुहोला, यो आग्रह गर्छु। यति बेला अर्को साथीको आगमन भएको छ, स्वागत गरौं। नमस्कार हजुर। हेलो, नमस्कार हजुर। साथी लाइनमा हुनुहुन्थ्यो, उहाँसँग पनि मैले कुराकानी गर्न सकिन, सम्पर्क टुटेको छ। 9840668823 यो नम्बर तपाईँले डायल गर्नुभयो भने कार्यक्रममा जोडिन सक्नुहुन्छ। व्यवसायमा तपाईँ आउँदै गर्दाखेरि चाहिँ कार्यक्रममा चाहिँ मैले अब कुन अक्षरबाट भाका गाउनुपर्छ, मैले चाहिँ तयारी भएर आउनुपर्छ भन्ने तपाईँको चाहिँ त्यो एक किसिमको तयारी भएर आउनुभयो भने चाहिँ कार्यक्रम पनि निकै रमाइलो हुन्छ होइन। अनि अर्को साथीलाई पास गर्नु नपर्दाखेरि त झनै कति धेरै रमाइलो हुन्छ, प्रत्येक साथीहरूले भाका गाउनुहुन्छ ठ्याक्कै अन्तखेरि खेले झैँ त्यो चाहिँ महसुस आफूलाई पनि हुन्छ होइन, छुट्टै रमाइलो पनि हुन्छ। त्यसैले कार्यक्रम सुनेर मात्रै फोन गर्नुहोला यो आग्रह गर्छु। साथी हुनुहुन्छ फोन लाइनमा, स्वागत गरौं। नमस्कार हजुर।
1: नमस्कार
0: हजुर। नमस्कार नमस्कार, को बोल्नु भयो, कुन ठाउँबाट? किशोर कोही काठमाडौँबाट आउनुभयो, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ किशोरजी? हजुर मेरो खबर त एकदम ठिक छ नै, सँगै रेडियो अरुणको पनि एकदमै ठिकठाकै छ, समग्रमा सबैलाई आरामै छौँ है। अनि के छ अहिले काठमाडौँतिर के गर्दै हुनुहुन्छ किशोरजी? ए ल हुन्छ, खुसी लाग्यो, धेरै समय पश्चात यहाँसँग यसरी फेरि कलमा बोल्न पाइयो है। खुसी लागेको छ, आउँदै गर्नुहोस्, माया नमार्नुहोला। आज अन्त छोरीको बसाई तपाईँको लागि साथीले छ अक्षर छोड्नु भएको छ। हजुर हजुर ल हुन्छ, सुरु गर्नुहोस् त।

0: Sangin sana
1: ओके ला हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ मिठो आवाजमा मिठो भाका गाउनुभयो अन्त्यमा तपाईँले नक्सु छोड्नुभयो नि है हुन्छ धेरै धेरै धन्यवाद छ कार्यक्रम सुन्दै रहनुहोस् किशोरजी अहिले हामी छुटिन्छौ हुन्छ हुन्छ ल छुटौँ साथी हुनुहुन्थ्यो काठमाडौँबाट किशोर कोही राई हामीलाई फोन गर्नुभयो एउटा पूर्वेली भाका गुनगुनाउनु भयो र उहाँले न अक्षरसम्म लगेर टुङ्ग्याउनु भएको छ अब आउने साथीले न अक्षरबाट भाका गुनगुनाउनु हुनेछ पालो तपाईँको हो कहाँबाटको हुनुहुन्छ उहाँलाई स्वागत गरौं नमस्कार हजुर हेलो नमस्कार हजुर हेलो हजुर नमस्ते को बोल्दै हुनुहुन्छ हजुर निमा शेर्पा काठमाडौँबाट आउनुभयो के छ तपाईँको खबर सन्चै हुनुहुन्छ
2: मेरो खबर सबै ठिकै छ राम्रै छ सन्चै छ पानी परिरहेछ यतातिर ठुलो
1: हजुर पानी परिरहेछ काठमाडौँमा निकै ठुलो भर्खरैदेखि हो कि आज दिनैभरि पानी पर्या हो
2: अघि 3 बजेदेखि परेको
1: ए ल आफ्नो एकदम केयर गर्नु होला अनि के छ ड्युटीतिरै हुनुहुन्छ कि रुमतिरै हुनुहुन्छ
2: कामतिरै छु यहाँ खाजा खान जानु भनेर तयारी हुँदैछु
1: ए भर्खर खाजा खाने बेला भयो है
2: हजुर हजुर 2 बजी मात्रै खाना खाएको छैन यसो
1: साथी भनेर नि ए ला 2 बजी मात्रै खाना खानु भयो भने त भोक पक्कै लागेको छैन नि है
2: भोक लागेको छैन
1: ल ल ठिक छ हुन्छ निमाजी आउनु भएको छ अब तपाईँले हामीलाई नक्सिरबाट भाका सुनाउनु पर्नेछ आज
2: हुन्छ म थोरै गाउँछु ल
1: हुन्छ ल सुरु गर्नुहोस् त
2: हुन्छ

0: पानी ससिना भन्छ
1: हजुर आफ्नै छायाले पनि साथ दिन भन्छ अँधेरीमा हुन्छ अन्तिममा मक्स छोड्नु भएको छ कार्यक्रम सुन्दै रहनुहोस् निमाजी अहिले हामी छुट्टिन्छौँ है त नमस्ते छुट्याउ साथी हुनुहुन्थ्यो निमा शेर्पा हामीलाई काठमाडौँबाट फोन गर्नुभयो उहाँसँग म सुनिसकेकी छु तपाईँ पनि सुनिरहनु भएको छ भने जोडिन सक्नुहुन्छ 9840668023 नम्बर तपाईँको लागि खुल्ला नै छ फेसबुक लाइभ मार्फत जनक रजानी मगरले पनि कार्यक्रम सुनिरहनु भएको छ अनि त्यसै गरेर अन्य थुप्रै साथीहरू हुनुहुन्छ पुष्पा राईले पनि अब बस्ने भएको सबैलाई सुनाउँछु भनेर मेसेज छोड्नु भएको छ अनि त्यसै गरेर लिम्बु विजयजीले पनि हामीलाई सुनिरहनु भएको छ सरोज छेत्रीले पनि आफ्नो मूल्य बुझ्न आफै सिक्नुपर्छ किनकि कदर नगर्नेहरूको शहरमा हिरा पनि ढुङ्गा सरह बिक्ने गर्छ हेलो नमस्ते सन्ध्याकालीन अभिवादन रमाजी के छ त्यो ज्यानको खबर सुनाइदिनु सुन्दैछु ल भन्नुभएको छ यो ज्यानको खबर चाहिँ एकदम ठिकै छ आराम छ सन्चै छु सरस्वताजी है अनि मजाले बुटवलबाट सुन्दैछु सरस्वता पोखरेल हो बराबर सम्झना अनि माया सबै साथीहरूमा भन्दै विदा भइल बाई बाई हजुरको जय होस् भन्नुभएको छ हुन्छ धेरै धेरै धन्यवाद छ तपाईँलाई अनि अर्को साथी किशोर कोइजीले लाइभ मार्फत पनि सुन्दै रहेको जानकारी गराउनु भएको रहेछ भर्खरै कुराकानी भइसकेको छ अनि राजविरही काइला हुनुहुन्छ उहाँले पनि लाइभबाट सुनिरहनु भएको छ अनि त्यसै गरेर निशान योङहाङले पनि सांगीतिक लोक अभिवादन नमस्कार र आशिष बस्ने लोक भाका कार्यक्रम सुनेर बस्नुहुने सबैको लागि सबैमा मिठो सम्झना है निशान योङहाङ सयपत्री मिडिया ग्रुप प्रभास नेपालको मेम्बर इलाम माङसेबुङबाट सुन्दैछु भन्नुभएको छ हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि सुनिता सिंहले पनि सुन्दैछु तामको बाटो सुनिता तामाङ हो सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ अब पनि कार्यक्रममा अर्को एउटा मिठो भाका तपाईँको लागि राख्न चाहन्छु यो भाका पश्चात फेरि म तपाईँसँग फेरि पनि भलाकुसारी गर्नको निम्ति आउनेछु तपाईँले जहाँ जहाँ रहेर हामीलाई सुनिरहनु भएको छ पक्कै पनि हाम्रै साथमा हुनुहुन्छ र कार्यक्रममा सहभागिता जनाउनुहुन्छ नै भन्ने मैले अपेक्षा लिएकी छु अहिले भने यो समुद्र भाका राजेश पायल राई र सुनिता थेगिमका अब सडकको एउटा मिठो पूर्वेली भाका तपाईँको निम्ति राख्छौ सुन्दै रहनुहोस्

0: लिमिकिनी समुद्र भाका बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। राजेश पाल राई र सुनिता थेगिमले गाउनु भएको यो सुमधुर भाका मैले कार्यक्रममा तपाईँकै निम्ति सुनाए। हरिप्रसाद खनालको शब्द त्यसै गरेर डीआर अटोको संगीतमा रहेको यो भाका तपाईँले भर्खरै सुन्नुभयो। कार्यक्रम लोक सौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका लागि यस्तै यस्तै समुद्र भाकाहरू सुनाउनेछु अनि तपाईँसँग प्रत्यक्ष रूपमा जोडिएर तपाईँसँगै भलाको सरी गर्नेछु भने कहिले काहीँ त मिठा भाकाहरू मात्रै सुनाउनेछु। आज पनि बिहिबारे बसाई, आज अन्ताक्षरी खेल्ने बसाई हो। विशेष गरी श्रोता श्रोता बीचमा अन्ताक्षरी खेलिरहनु भएको छ तपाईँले नै। तपाईँ पनि अन्ताक्षरी खेल्न चाहनुहुन्छ भने 9840868823 नम्बर तपाईँको लागि खुल्ला छ। आउनुहोस् फटाफट फोन गर्नुहोस्। तपाईँलाई साथीले छोड्नु भएको अन्तिम अक्षरबाट तपाईँलाई कुनै पनि भाका गुनगुनाउन आउँछ भने चाहिँ जोडिनुहोला भन्न चाहन्छु। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई नै स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्कार, लोक अभिवादन को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? राजकला सिसुवाबाट बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ?
1: मेरो खबर ठिकै छ, म सन्चै छु। यता चाहिँ ठुलो पानी परिरहेछ, अनि तपाईँको के छ, कस्तो छ मौसम त्यतातिर?
0: हजुर मेरो खबर त एकदम ठिक छ, आराम छु, सन्चै छु। होइन यता पानी अघि हल्का परेर रहेको छ, अहिले सबै ठिकठाक छ है। अनि राजकलाजी कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: वर्षदेखि म सुन्दैछु।
0: ए भर्खरबाट सुन्नुभयो, तपाईँले कुन अक्षरबाट भाका गाउने हो?
1: म अक्षरबाट
0: हजुर हजुर ल ठिक छ, तपाईँलाई साथीले म अक्षर नै छोड्नु भएको छ। ल म अक्षरबाट भाका सुन्छौँ हामी, सुरु गर्नुहोस् है त।
1: हुन्छ, म सरै गाउँछु ल। ठुलो पानी पनि परिरहेछ।
0: ल सुरु गर्नुहोस्।

0: हजुर कसम मैले माया जाल बुन्थे हजुर निकै नै मिठो भएको गाउनुभयो अन्त्यमा तपाईँले रक्सी छोड्नु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ आजका लागि हुन्छ समय मिलेसम्म हामीलाई सुनेर साथ दिँदै गर्नुहोस् अहिले हामी छुट्टिन्छौँ है त बाबाई साथी राजकलाजी हुनुहुन्थ्यो सिसुवाबाट फोन गर्नुभयो उहाँसँग म छुटिसके अब पालो तपाईँको हो यति बेला अर्को साथीको पनि आगमन भइसकेको छ कहाँबाट को हुनुहुन्छ स्वागत गर्छु नमस्कार हजुर
1: हेलो नमस्ते नमस्कार
0: हजुर नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट ओहो भोजुरबाट वरुण चञ्चले बोल्दै हुनुहुन्छ के छ तपाईँको खबर आराम हुनुहुन्छ वरुणजी
1: ठिकै छ राम्रै छ म यहाँ तल कोदो रोप्ने दिन थियो आज हाम्रो कोदो रोपी पकाएर अनि घरतिर जाँदै हो बाटोमा
0: ए कोदो रोपाएर रोपेर सक्नुभयो अनि फर्कँदै हुनुहुन्छ
1: हजुर हजुर
0: ल ठिक छ अब काम गरेर फर्किँदै गर्दा रेडियो भने सुन्न पाउनु भएको छ कि छैन
1: मैले रेडियो सुन्दै सुन्दै नै हिँडिरहेको
0: थिएँ ए ल ठिक छ हुन्छ खुसी लाग्यो
1: पुगेपछि मात्रै मेरो फोन लागोस् भन्ने लागिरहेको थियो यहाँ उकालोमै लाग्यो क्या
0: ओहो अलिकति छिटो भएछ है ल केही छैन अब एकैछिन रोक्नुहोस् एकैछिन बस्नुहोस् होइन कुराकानी भन्ने यस्तै हो अब एउटा भाका त सुन्नै पर्छ तपाईँले मिठो गाउनुहुन्छ हजुर हजुर
1: हुन्छ म ट्राई गर्छु
0: ल सुरु गर्नुहोस् त
1: रुमाल तिनो लैजाऊ बैनालाई अहिले मेरो बेगरले सुरु छैन पर्खा छानु दुई चार महिनालाई

0: सोचै थाम खर्काले राम्रो दिन त हजुर नै गाह्रो दुई चार महिना नभन मायाले एकछिन पनि कुर्नै गाह्रो भयो दुई चार महिना नभन मायाले एकछिन पनि कुर्नै गाह्रो भयो
1: हजुर दुई चार महिना नभन मायाले एकछिन पनि कुर्नै गाह्रो भयो ल कहिले हो त हाम्रो वरुणजीको बिहे गर्ने चाहिँ तपाईँलाई गाह्रो भएछ है कुर्ने कुर्ने कुराइरह हो कि कसो
0: हो मैले मेरो मनको कृष्ण पोखेको होइन
1: हजुर हजुर ल ठिक छ यसो बोल्ने कुरो न हो है मिठो गाउनु भयो हजुर हजुर
0: यो चाहिँ मेरो
1: त्यही त है हुन्छ लास्ट साथी हुनुहुन्थ्यो वरुण चञ्चले भोजपुरबाट आउनुभयो मिठो भाका गाउनुहुन्छ उहाँले विशेष गरी उहाँ लोकपारखी साथी हुनुहुन्छ निकै मिठा मिठा लोकभाकाहरू अझ टिपिकल भाकाहरू गाउनुहुन्छ आज पनि मिठो भाका गाउनुभयो अन्तिममा भ अक्षर छोड्नु भएको छ अब आउने साथीले भ अक्षरबाट भाका गाउनुहुन्छ तपाईँ सुनिरहनु भएको छ भने जोडिन सक्नुहुन्छ हुनुहुन्छ साथी लाइनमा कहाँबाट गाउनु भएको छ स्वागत गर्छु नमस्कार हजुर नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट हजुर रेनिसा बोल्दै हुनुहुन्छ के छ तपाईँको खबर आराम हुनुहुन्छ रेनिसाजी हजुर मलाई पनि एकदम ठिक छ नि आराम छु सन्चै छु है अनि कार्यक्रम सुनिरहनु भएको छ रेनिसाजी सुन्दै नै छु होला हो कस्तो कुरो हो यो त

0: हजुर, क्षितिज चारी उनको बस्तीमा मिठो भाका गाउनु भयो। तपाईँले भ अक्षरबाट सुरु गर्नुभयो, अन्तिममा म अक्षरमा लगेर टुङ्ग्याउनु भयो है रेनिसाजी।
1: हजुर,
0: तपाईँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको निम्ति। कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुटिन्छौ। नमस्ते छुट्या साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो रेनिसा राई धनगुडाबाट आउनु भएको थियो। उहाँसँग म छुटिसकेकी छु। कार्यक्रम लोक सौतारीको बसाईमा छौ हामी। तपाईँ धेरै साथीहरू विभिन्न माध्यमबाट जोडिनु भएको छ, फेसबुक लाइभबाट पनि हामीलाई धेरै साथीहरूले सुनिरहनु भएको छ। मुस्कान सुमिन कला बराइली हुनुहुन्छ, उहाँले मिस्यू म पनि सुन्दैछु, बिरानो ठाउँबाट हो मेरो घर परिवारजनमा, मिठो सम्झना भन्दै जान्छु ल, बाई बाई भन्नुभएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरेर जीवन फाबेन लेख्नु भएको छ, लोक अभिवादन दर्शन नमस्ते नमस्कार र मासी सुन्दैछु फेसबुक लाइभको माध्यमबाट। सभा पोखरी गाउँपालिका चार घरमै हाल मलेसियाको जोहर बारूबाट हो, सबैलाई सम्झेको छु भनेर धेरै साथीहरूको नाम उहाँले मेन्सन गरी पठाउनु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। लक्ष्मण मगर हुनुहुन्छ, लक्ष्मणजीले नमस्कार हजुर मिस, के छ खबर? म साई तिन्जुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखी बास्दै धनकोटा हाल मलेसियाबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झेको छु है भन्नुभएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। लिम्बू विजयले पनि सबैलाई सम्झिरहनु भएको छ। नम्रता शेर्पाले सबैलाई सम्झेको छु भन्नुहुन्छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ शान्ति बिसी, शान्तिजीले हेलो सिज नमस्ते के छ खबर, सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु ल रोल्पाबाट, शान्ति बिसी हो सबैलाई सम्झेको छु भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई शुक्र राज र साइली निर्दोष फेसबुक आइडी भएको साथीले पनि म्यासेज पठाउनु भएको छ। हेलो हजुर नमस्कार, साङ्गीतिक अभिवादन, म पाँच हिलिहाङ सात गर्दै हाल फिडिङ चार डब्लूबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झेको छु, बस्ने लोकभाका सबैलाई सुनाउँछु भन्नुभएको छ। जमुना हुनुहुन्छ, राई जमुना दिदी हेलो नमस्ते, इट्स मी जमुना वाटपाङ राई फ्रम भोजपुर, हेर्दै र सुन्दैछु है मिस्यू डियर निगम राई, विक्रम लिम्बू लगायत सबैलाई भनेर धेरै साथीको नाम लेख्नु भएको छ, तपाईँहरूलाई धन्यवाद छ। प्रणीत याखाली हेलो सेवा सिस्टर, म पनि सुन्दैछु है धर्मदेवी दुई तामाफोकबाट, प्रणीत याखा हो सबैलाई सम्झेको छु भन्नुभयो। अर्जुन याखाली सेवा छ सिस्टर, सुन्दैछु यता धर्मदेवी दुई तामाफोकबाट, अर्जुन याखा सबैलाई सम्झे है भन्नुभएको छ। अनि बुद्ध वज्राचार्यले रमा सिस नमस्ते भन्नुभएको छ, लौ नमस्ते है बुद्धजी, तपाईँलाई पनि धेरै सम्झना छ। कार्यक्रम लोक सौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ, धेरै साथीहरूलाई मैले यो बसाईबाट जोड्ने जमर्को गरिरहेकी छु। अब पनि एउटा मिठो भाका तपाईँको लागि सुनाउँछु, यो भाका बसात फेरि तपाईँसँग नै जोडिनको निम्ति आउनेछु। अहिले पनि यो सुमधुर भाका तपाईँको लागि राख्छु, गणेश अधिकारी अनि शान्ति श्री परियारको आवाज रहेको यो मिठो तीज विशेष भाका रहेको छ। तीज आउँदै गर्दा यसपालि हामीले तीजका भाकाहरू अलिक कमै सुनाइरहेका छौं, अब बिस्तारै बिस्तारै तीजका भाकाहरू तपाईँलाई सुनाउनुपर्छ। तसर्थ अहिले भने यो सुमधुर भाका तपाईँको निम्ति।

0: Hello, namaste, Hadi. Hello.
1: Hello.
0: ल ठिक छ, साथी फोन लाइनमा हुनुहुन्थ्यो, उहाँको आवाज भने मैले सुन्न सकिनँ, तर मैले मेरै आवाजमातिर फर्किएको सुनिरहेको थिएँ, सो मैले उहाँको फोन डिस्कनेक्ट गर्नुपर्ने बाध्यता भयो। कहिले काहीँ यस्तै हुन्छ साथी, होइन उहाँले फोन लाउनु भयो तर फोन लागेको थाहा पाउनु भएन जस्तो लाग्यो मलाई। ठिकै छ, समय छोटो छ, सम्भव भएसम्म एकजना साथीसँग कुराकानी गर्छु। 9840-6783 नम्बर तपाईँको निम्ति खुल्ला छ। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई ढिला नगरिकन स्वागत गर्छु। नमस्कार हजुर। हेलो, नमस्कार हजुर। साथी लाइनमा हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्न सकिन, साथी फोन लाइनबाट बाहिरिसक्नु भएको छ। अब पनि समय पनि एकदमै कम छ, सम्भवतः मैले थप साथीहरूसँग फोन लाइनमा कुराकानी गर्न सक्दिनँ जस्तो लागेको छ। हेरौँ, सम्भव भएसम्म एकजना साथीलाई जोड्नेछु। एकजना मित्रको आगमन भएको छ, स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, को बोल्नु भएको ठाउँबाट? सर्वप्रथम चाहिँ तपाईँले तपाईँको रेडियो सेटबाट अलिकति पर जानुहोस् कि त लाउड स्पिकर पार्नु भएको छ भने चाहिँ त्यसलाई चाहिँ सानो बनाउनुहोस् है। मैले मेरो आवाज माइतिर सुनिरहेको छु। हेलो, ओके, ल उहाँसँग कुराकानी गर्न सकिनँ, उहाँको सम्भवतः फोन लाइनमा केही समस्या हो या त मजाले ठुलो भौलोमा रेडियो सुनिरहनु भएको छ उहाँले। अब पनि मैले थप साथीहरूलाई फोन कल मार्फत जोड्न सक्दिनँ, क्षमा चाहन्छु। धेरै साथीहरूलाई जोड्ने मन त हुन्छ तर के गरौं, हेर्नुहोस् न, निर्धारित समयले नेट काटि नै सकेको अवस्था छ। फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ, कति धेरै साथीहरूले मेसेज गर्नु भएको छ। सबै साथीहरूका मेसेजलाई त मैले लिन सम्भव हुँदैन, मैले देखेसम्म र समयले भ्याएसम्म लिने कोसिस गर्छु। सम्झना रुङबाङ छ, सभा पोखरीबाट सुन्दै रहेको जानकारी गराउनु भएको छ। अनि टाइटल ट्रेक विजय राई हुनुहुन्छ, उहाँले पनि हामीलाई भोजपुरबाट सुन्दै हुनुहुन्छ, बस्ने भएको सबैलाई सुनाउँछु भन्नुभएको छ। समीक्षा जोशीले पनि सबैलाई सम्झेको छु भनेर मेसेज छोड्नु भएको छ। आदित्य राईले हलो सिस, म पनि सुन्दैछु है काठमाडौँबाट, सबै साथीहरूलाई सम्झे है भनेर लेख्नु भएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ सानुमाया शेर्पा, सानुमायाजीले पनि हलो सिस नमस्ते, म सानुमाया शेर्पा सुन्दैछु, कुवेतबाट सबैमा मिठो सम्झना छ भन्नुभएको छ। स्वर्णिम राईले पनि सबैलाई सम्झिनु भएको छ। हुन्छ स्वर्णिमजी, तपाईँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। र अब पनि चाहिँ कार्यक्रमबाट मैले पनि विदा मागेर जाने बेला भइसकेको छ। तसर्थ यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँ सम्पूर्ण लोकपारखी मनहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी चाहिँ कार्यक्रममा जति पनि साथीहरूले फोन गर्नुभयो, फोन प्रयास गर्नुभयो, तपाईँ सबै साथीहरूलाई विशेष धन्यवाद छ। अनि फेसबुक लाइभबाट सुनेर साथ दिने साथीहरू, लाइभमा कमेन्ट बक्सबाट सहभागिता जनाउने तपाईँ सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद भन्दै भन्दै आजको कार्यक्रम लोक चौतारीको बसाईबाट छुटिएर जाँदै गर्दा अर्को एउटा सुमधुर भाका तपाईँको लागि मुटु खाने माया बलको भाका रहेको छ। यो भाका चाहिँ विशेष गरेर सम्राट सहानी त्यसै गरेर शान्तिश्री परियारले गाउनु भएको छ। यो भाका तपाईँको निम्ति सोध्दै आजको कार्यक्रम लोक चौतारीको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा पनि बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रोल्पामा मनसुनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनियोको प्रभाव बढ्ने चिन्ता।
0: पाँच महिनापछि स्वदेश फर्केका कांग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
1: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, वर्षैभरि छुट पाउने, ग्यासको अभाव कारण बालबालिकाको हेरचाह गर्न समेत कठिनाई बनेको सर्वसाधारणको गुनासो।
2: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जितेको जस्तो भयो, ग्यास पाउँदैन।
0: मध्य पूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो, छ महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
1: र दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
3: एनडीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम भाव।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर 5 कोटल 12 गैराती गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। अरू 5 अवस्था थाहा हुन सकेको छैन। सशस्त्र प्रहरीका अनुसार पहिरोमा परि ज्यान गुमाउनेमा स्थानीय बासिन्दा 18 शान्ति पुनमगर, 65 कमल बहादुर पुनमगर, 40 जुन कुमारी पुनमगर, 9 असीम पुनमगर, 6 अशोक पुनमगर, 75 दलबहादुर पुनमगर र 71 मनरखी पुनमगर हुनुहुन्छ। ज्यान गुमाउने मध्ये एक महिला र 2 शव प्युठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिका माडी खोलाको किनारमा फेला परेको हो। अहिलेसम्म अवस्था थाहा हुन नसकेका स्थानीय बासिन्दामा 80 अजम्बर पुनमगर, 78 बलबहादुर पुनमगर, 72 लीलबहादुर पुनमगर, 71 मणि पुनमगर र 67 हस्तकला पुनमगर रहनु भएको छ। मा परि घाइते भएका 22 हिमाल पुनमगर र 25 सञ्जय घरती मगरलाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवल तर्फ पठाइएको छ। पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
1: यसैबीच अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। आज दिउँसो सुदूरपश्चिम बाहेक अरू प्रदेशका विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 सबैभन्दा धेरै कपिलवस्तुको रंगाईमा 110.8 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङको घोराई, अर्घाखाँसी, नवलपरासी लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। दिउँसो ठूलो पानी परेका क्षेत्र आसपास थप वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ। यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ। आज राति देशका अरू धेरै ठाउँमा पनि मध्यम सम्मको वर्षाको सम्भावना छ।
0: नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 अगस्त 12 देशभर औसत 754 मिलिमिटर वर्षा मापन भएको छ। जून यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनुअघि अर्थात प्री मनसूनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकोले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हजार हेक्टर भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% धेरै हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेश र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो

0: संस्थापन इतर पक्षले खोलेको सम्पर्क कार्यालयमा पुग्नुभयो, जहाँ सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट सहित कार्यकक्ष तयार गरिएको थियो। सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई गरेको संक्षिप्त सम्बोधनमा देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली नागरिक र अदालतप्रति भरोसा भएको बताउनुभयो। पूर्व राजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लड़ेको भन्दै देउवाले राजा ज्ञानेन्द्रले सकेनन् भने अरूले सक्छन् भन्दै आक्रोश पोख्नुभयो। भदौ 24 गते देउवा दम्पतिमाथि कुटपिट भएको थियो भने उहाँको बुढानीला कण्ठमा रहेको घरमा आगजनी गरिएको थियो। पार्टीको नेतृत्व गगन थापाको नेतृत्वमा पुगेपछि असन्तुष्ट बनेको पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको अघिल्लो दिन देउवा फर्केकाले उहाँको स्वदेश प्रीतिलाई धेरैले अर्थपूर्ण ठानेका छन्। तर देउवाका कारण पार्टीमा एकताको संचार हुने आशा संस्थापन पक्षका नेताहरूको छ।
1: सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने जनाएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यस्तो जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवा गराईलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ। पूरक प्रश्नको क्रममा सांसद विश्वकर्माले दुई दिने विदाका कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ़न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्तता प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री सविता गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। केही बेर अघि बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो। प्रदेश सभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा पनि बुझाइसक्नु भएको छ। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गएको असार 31 गते नेकपा एमाले प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खाना पकाउने ग्यास अभावबाट उत्पन्न समस्या बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना बेपत्ता, आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ़ने चिन्ता, 5 महिनापछि स्वदेश फर्केका कांग्रेस पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत, इतर पक्ष कार्यालयमा सभापतिको प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई, हप्तामा 2 दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्था, तत्काल हेरफेर नहुने, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिक्री कक्ष संचालन ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा आजदेखि संचालन ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक भोग्य वस्तु सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्ता सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल संचालनमा ल्याइएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल संचालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै संचालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो।
1: खाद्य कम्पनीले सहुलियत पसल सञ्चालन गरे पनि बजारमा खाना पकाउने ग्यासको अभाव भने उस्तै छ। झण्डै 1 महिनादेखि सर्वसाधारण सिलिण्डर ग्यासको लागि भौतारी रहँदा नेपाल आयल निगमले भने ग्यासको अभाव छैन, आपूर्ति सहज नै छ भन्दै आश्वासन दिइरहेको छ। तर यथार्थमा डिपोहरू अगाडि लाग्ने लामो लाइन र दिनभरि पर्खेर पनि रित्तोहात फर्किनुपर्ने बाध्यताले ग्यास अभाव छैन भन्ने निगमको दावी सही छैन भन्ने पुष्टि हुन्छ। थप जानकारी सहित साथी महेश गेवाली।
8: काठमाडौँ घट्टेकुलोको एउटा ग्यास डिपो अघिल्तिर खाली सिलिण्डर साङ्लो र डोरीले बाँधेर आफ्नो पालो पर्खिँदै उपभोक्ताहरू उभिएका छन्। कोही राति 3 बजेदेखि उभिएका हुन् त कोही कार्यालयको खाजा समय छोडेरै लाइनमा बसेका हुन्। भाडामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिकदेखि दिनभरिको ज्याला गुमाउने जोखिम मोलेरै उभिएका युवाहरू पनि छन्। घण्टौको पर्खाएपछि पनि पालो नआउँदा धेरैले निराश अनुहार लिएर फर्किनु परेको छ। केही केहीले मात्र काँधमा सिलिण्डर बोकेर मुस्कान सहित घर फर्किने मौका पाएका छन्। यस्तैमा पर्नुहुन्छ वनस्थलीमा होटेल चलाउने ईश्वर धिताल। उहाँ घट्टेकुलो चोकको ग्यास डिपो अगाडि बिहान 3 बजेदेखि उभिनु भएको थियो। लामो समयको प्रतीक्षापछि एउटा सिलिण्डर ग्यास पाउँदा युद्ध जिते जस्तै भएको छ।
9: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भएको ग्यास पाउँदैन। सरकारले ग्यास आछ भन्छ तर जनताले पाएको छैन, यस्तो विधि लाइन्छ होइन। आज मैले ग्यास नपाएको भए मैले पसल बन्द गर्नु पर्थ्यो। अब खै ठुलाबडालाई आएको मात्र हो कि सर्वसाधारणलाई पनि आएको हो त्यो चाहिँ अब हामीलाई थाहा भएन। यो भिड हेर्दा चाहिँ ठुलाबडालाई आएर सर्वसाधारणको चाहिँ देखिया होला। हामीले चाहिँ ग्यास पाउन एकदम
8: सिन्धुपाल्चोक मेलम्चीका पारस खड्का जोरपाटीमा बस्नुहुन्छ र अनाम नगर्ने जागिर खानुहुन्छ। कार्यालयको आधा घण्टे खाजा समय उहाँ ग्यास खोज्न डिपो पुग्नुभयो। 4-4 डिपोमा नाम दर्ता गराए पनि कतैबाट जवाफ आएको छैन।
10: 15 दिन भयो रुममा ग्यास देख्छ, 2 दिन कुदेँ दाएँ, यता कतै छैन, नाम लेखाएँ 3-4 डिपोमा, अह केही भएन। इन्डक्सन थियो घरमा, इन्डक्सन चलाएँ, सानो बच्चा 10 महिना हुन लाग्यो, अनि बच्चाको लागि लिटो बनाउन जब इन्डक्सन अन गर्यो बत्ती हुँदैन, खाना खान अफिस सानो बच्चालाई स्कुल पठाउनलाई इन्डक्सन चलायो, आधी खाना पाक्छ बत्ती गइदिन्छ। जनतालाई ग्यासको राहत दिनुपर्ने बेलामा चाडपर्व नजिकिँदैछ, पैसा तिरेर लाइन बसेर ग्यास पाउनु भएको छैन भने चाहिँ सरकारकै नालाकी बन्नै भन्नुपर्छ।
8: घट्टेकुलाकै स्थानीय विष्णु दाहालको 24 घण्टापछि बल्ल ग्यासको पालो आयो। इण्डक्सन चुलोले अलिकति सहज बनाए पनि त्यसले पूर्ण विकल्प दिन सकेको छैन। सरकारले लाइन लाग्नु पर्दैन भन्छ, जति चाहिन्छ त्यति ग्यास आएको छ भन्छ, तर ग्यास लिन रातभरि उभिनु परेको उहाँको गुनासो छ।
10: सरकार भन्छ लाइन छैन, जति पनि आएको छ भन्छ, हामीले दुःख खेपिराखेको छ, कसैले केही भने यहाँ गाली मात्र खाइन्छ, आफ्नो पीडा कसैले सुन्दैन। दुई दिन लाइन नबसिकन ग्यास पाउने सहज अझै पनि छैन।
8: केही पहुँच भएका डिपोले एक दुई दिनको अन्तरालमा ग्यास बाँडे पनि धेरै डिपोहरूमा अहिले एक हप्तादेखि दुई हप्तासम्म पर्खिनु पर्ने अवस्था छ। अहिले ललितपुर बस्दै पढ्ने शङ्खुवा सभाका राम राईले एक हप्ता अघि नै डिपोमा नाम टिपाउनु भएको थियो, तर डिपोमा जाँदा सधैँ भोलिसम्म फोन गर्छु भन्ने आश्वासन बाहेक केही मिलेको छैन।
11: अर्को उपाय सोच्नु होला नि त, त्यही इलेक्ट्रिक हुन सक्छ कि अर्कै, तर ल्याउनु चाहिँ पर्ने। तर अघि मैले गाडी जाँदा चाहिँ गाडीमा गइरहेको थिएँ ग्यासहरू, खै त्यो कहाँ गएको, अहिले चाहिँ अप्ठ्यारो भएको छ।
8: ललितपुरको कुमारी पार्टीमा ग्यास डिलर चलाउने बिना महर्जनको डिपोमा दिनको 50-60 ग्राहक लाइन लाग्छन्, तर सिलिण्डर पाउन 10-12 दिनसम्म पर्खाउनु पर्छ। सीमित स्टक व्यवस्थापन गर्न उहाँले घरमा सिलिण्डर पूरै सकिएकालाई प्राथमिकता दिने गरेको बताउनुहुन्छ। ग्यास आइरहेको छ भन्दै आश्वासन दिइरहँदा दैनिक जीविकोपार्जनका लागि ग्यासको भर पर्नु पर्ने आम उपभोक्ताले डिपोहरूमा लामो लाइनमा उभिँदै कहिलेसम्म शास्ति भोग्नु पर्ने हो? यसको भर पर्दो जवाफ न निगमसँग छ न मन्त्रालयसँग नै।
0: लक्ष्यमालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले थप गति लिएको छ। हुम्ला बाहेक क्षेत्र जिल्लामा राहदानी सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामग्री नागरिकको घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। हुम्ला सेवा विभागका अनुसार अहिलेसम्म क्षेत्र जिल्ला प्रशासन कार्यालयमा 2,47,000 भन्दा बढ़ी राहदानी ढुवानी गरेकोमा 8,600 भन्दा बढ़ी सेवाग्राहीकै घरमा पुर्याएको छ। यस्तै 10,38,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र सम्बन्धित कार्यालयसम्म पुर्याएको छ। स्वास्थ्य तर्फ प्रयोगशालाका नमूना स्वास्थ्य सामग्री तथा स्वास्थ्य बीमा बोर्डका सामान समेत हुलाक मार्फत ओसार पसार भइरहेको विभागले जनाएको छ। सेवालाई अझ छरितो र प्रविधि मैत्री बनाउन 7 अंकीय हुलाक संकेत प्रणाली लागू गरेको छ भने 50 कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ।
1: प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा छापा मारेर सामग्री जफत गरेको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति निकालेर गैराती श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको तथा आज बिहान जनआस्थाको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटर लगायत सामग्री जफत गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। गलत समाचार भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने र काउन्सिलले समाचारको विषयमा छानबिन गरेपछि मात्र कार्यवाहीका प्रक्रियाहरू हुनेमा श्रेष्ठको विषयमा त्यसो नगरी प्रहरीले पक्राउ तथा खानतलासी गरेको काउन्सिलको भनाई छ। काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रका बारेमा समेत सचेत गराएको छ। साथै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै सत्य तथ्य सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। पत्रकार श्रेष्ठ पक्राउ परेको बारेमा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन लगायतका संघ संस्थाले पनि विरोध गरेका छन्। पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
12: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
12: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डीटीएच सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: जर्मनेन्ट हेयर ट्रान्सप्लान्ट, स्किन केयर एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865444296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: जर्मनेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट, स्किन एन्ड एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-545-4666।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.81 अंकले बढ़ेर 2651.21 बिन्दुमा पुगेको छ। आज लगानी, म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.53 अर्ब रूपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,02,00,000 किता शेयर 3,72,00,00,000 रूपियाँमा किनबेच भएको छ।
4: काठमाडौँमा चलिरहेको नाइमा अटो एक्सपोको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेडले व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट दिइरहेको छ। एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम 0.5% प्रिमियर थप गरेर कर्जा पाउने गरी योजना चलिरहेको बैंकका प्रतिनिधि मंजिल विष्टले बताउनुभयो। उहाँका अनुसार बैंकको अहिलेको आधार दरमा न्यूनतम ब्याजदर 5.25% कायम भइरहेको छ। गाड़ीको कुम्भ मेलाका रूपमा पनि समेत चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 अस्ति मंगलबारदेखि काठमाण्डुको भिरकोटी मण्डपमा चलिरहेको छ। एक्सपोमा 51 स्टलमा 55 भन्दा बढ़ी ब्राण्ड सहभागी छन् भने 40 भन्दा बढ़ी नयाँ मोडलका गाड़ी राखिएका छन्।
5: नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो पर्वको एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानदेखि भक्तजनको चहल पहल बढ़ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा, बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजा सहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। गुला पर्वको समयमा साधना, दान र पुण्य कर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगाको सिंहबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झना र उनीहरूको आत्माको चिर शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो छ महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल एसीआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिंगापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेको छ। मध्य पूर्वमा चलिरहेको अमेरिका इरान द्वन्दले पनि इन्चोन विमानस्थलमा यात्रुको संख्या बढ़ेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्दको कारण केही यात्रुले मध्य पूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै युरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका हुन्। सन् 2024-25 पूर्ववर्षीय वरियतामा दोस्रो स्थानमा रहेको यूएई को दुवै अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष 5 भन्दा बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। इचोन एयरपोर्ट कर्पोरेशनका अनुसार गएको वर्षको यही अवधिको तुलनामा ट्रान्जिट यात्रुहरूको संख्या 18% बढ़ेको छ। विमानस्थलको तथ्याङ्क अनुसार यूरोपलाई अन्तिम गन्तव्य बनाई इन्चोन हुँदै यात्रा गर्ने यात्रुहरूको संख्या 63.2% बढ़ेर 2,10,000 पुगेको छ।
5: चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम भएको छ। 6 महिनाभित्रै तेस्रो पटक आफ्नै कृतिमान तोड्दै यस प्रयोगत्मक म्यागलेभ ट्रेनले 5.3 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको डोङयु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलेभ अर्थात म्याग्नेटिक लेभिटेशन प्रविधिमा पाङ घोडा र ट्रयाकको बीच घर्षण नहुने भएकोले गाड़ी हावामै तैरिए झै तीव्र गतिमा अघि बढ़दछ। परिसीमा क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाड़ी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा संचालन रहेका व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानकर्ताको अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लड़ाकू विमानको लन्च प्रणाली र भ्याकुम ट्यूब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षाका चुनौतीहरू भने अझै कायम छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 225 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16-29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो, तर आवश्यक पूर्वाधार लगायत तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
5: र बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डेज 4 वर्षको सम्झौतामा नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोना र स्पेनका लागि खेलेका 46 वर्षीय जावी सन् 1978 अस्ट्रेलियाली प्रशिक्षक अन्स ह्यापरले पछाडि यता नेदरल्याण्डसको जिम्मेवारी सम्हाल्दै पहिलो गएर डच प्रशिक्षक बनेका छन्। फिफा विश्वकप 2026 अन्तिम 32 मोरक्कोसँग पराजित भएपछि रोनाल्ड कोम्यानले नेदरल्याण्डसको प्रशिक्षक पदबाट राजीनामा दिए। जावी हर्नान्डेजले नेदरल्याण्डसको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन्।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 बेपत्ता। मनसूनको पहिलो आधा समयमा सर्दर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ्ने चिन्ता।
4: 5 महिनापछि स्वदेश फर्केका कांग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
5: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, वर्षभरि छुट पाउने। ग्यासको अभावका कारण बालबालिकाको हेरचाह गर्न समेत कठिन बनेको सर्वसाधारणको गुनासो।
4: मध्य पूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो, 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
5: र 10 राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी, जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 भाद्र 24 गते कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुम गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्फा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम, पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 98520555089, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527736, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
2: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
4: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल,
7: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 98-15-38-77-75।
8: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9862-33-9-64 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
9: हातमा के पो बोकेर लाग्यो हो गुटुङ डुङ,
10: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
9: औ लु, समस्याको समाधान भनेकै म हो,
11: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
9: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
10: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
11: अब त्यहीबाट जाने
9: लाखे सल्लाह बेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
12: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-7042 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: घरमा गोठेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोचमा बनाउँदैछु म त। होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँ घरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
2: ए, खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे। अब त्यो कता पाइन्छ, ज्याउ रे छ कान्छा।
3: ए दाई पनि जाब, यति कुरामा

0: गनगनाएर बसिरहनु भएको रहेछ। सगरमाथा स्टोरमा जानु न।
1: सगरमाथा स्टोर तपाईँकै सेवाको लागि
0: ब्रोइलर कुखुराको गुणस्तरीय तल्ला र चारो सुफत मूल्यमा पाइन्छ। साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनु होला।
2: सम्पर्क नम्बर 9800918059 र 9850549182।
1: सगरमाथा स्टोर चैनपुर नगरपालिका 6 0 पोइन्ट प्रोप्राइटर पासाङ शेर्पा।

सात बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। संघा सभामा ग्यासको सबै कारोबार अधिकृत विक्रेता मार्फत मात्रै हुने। मनसूनको पहिलो आधा समयमा सर्दर आसपासमै वर्षा, अब एल निनोको चिन्ता। पाँच महिनापछि पूर्व प्रधानमन्त्री देउवाको स्वदेश फिर्ती। पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासंघको धरना। दक्षिण कोरियाको इन्सोन बन्यो विश्वकै बेस्तम विमानस्थल। र फेरि सरियो दशौं राष्ट्रिय खेलकुदको मिति। अरूण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन र रेडियोको अफिसियल फेसबुक पेजबाट संसारभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ। खबर अब विस्तारमा। संघुवा सभामा खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन अब अधिकृत विक्रेता मार्फत मात्रै ग्यास बिक्री गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय संघुवा सभामा आज निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि तथा ग्यास विक्रेतासँग बसेको बैठकले एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण व्यवस्थित गर्न विभिन्न निर्णय गरेको हो। बैठकले जिल्लामा अधिकृत रूपमा एलपी ग्यास बिक्री गर्ने कार्यलाई निरुत्साहित गर्दै अधिकृत विक्रेता मार्फत मात्र ग्यास बिक्री वितरण गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। अधिकृत बिक्री का कारण उपभोक्ताले तोकिएको मूल्यभन्दा बढ़ी तिर्नुपर्ने, ग्यासको कृत्रिम अभाव सृजना हुन सक्ने तथा वास्तविक माग र आपूर्तिको अवस्थाबारे जानकारी लिन कठिनाई हुने समस्या देखिँदै आएकाले यस्तो व्यवस्था गरिएको डीएसपी कुमार प्रसाद मैनालीले बताउनुभयो। नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सर्दरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून एकदेखि अगस्त 12 देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ। यो यस अवधिमा हुने सर्दर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनु अघि अर्थात प्री मनसूनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा धेरै भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढ़ी हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसत भन्दा बढ़ने र सुखापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसका क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी भेगमा वर्षा भइरहेको र आउँदा दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ। एलनिनो समुद्रको पानी सामान्यतया बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रममा 0.5 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एलनिनो प्रभाव हो। यो घटना सामान्यतया 2-7 वर्षको अन्तरालमा देखा पर्छ र झण्डै 9-12 महिनासम्म सक्रिय रहन्छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यस्तो जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णु बहादुर विश्वकर्मा
शर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खोल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ। पूरक प्रश्नका क्रममा सांसद विश्वकर्माले दुई दिने विदाका कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ़न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्तताप्रति सरकारको ध्यानकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। आज दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमल लेन्द्र निधि, कृष्णप्रसाद सिडौला लगायतले स्वागत गरेका छन्। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका हुन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आइपुग्नु भएको हो। बुढा नीलकण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाडामा लिएर महाराजगंजमा बस्दै आएको थियो। नेपाल पत्रकार महासंघ

86 लाख खेता शेयर 3,53 अर्ब रूपैयामा किनबेच भएको छ। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो छ महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल आईसीआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिंगापुरको चांगे विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेको छ। मध्यपूर्वमा चलिरहेको अमेरिका इरान द्वन्दले पनि इन्चोन विमानस्थलमा यात्रुको संख्या बढ़ेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्दका कारण केही यात्रुले मध्यपूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै युरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका हुन्। सन् 2024 र 2025 को पूर्ण वर्षीय वरियतामा दोस्रो स्थानमा रहेको युएईको दुवै अन्तर्राष्ट्रिय विमानस्थल यस पटक शीर्ष पाँच भन्दा बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। यस्तै बेलायतको हिथ्रो सन् 2024 पाँचौं र सन् 2025 सातौं स्थानमा रहेको थियो। यी दुई वर्षमा इन्चोन क्रमशः 12 र 13 स्थानमा रहेको थियो। इन्चोन एयरपोर्ट्स कर्पोरेशनका अनुसार गएको वर्षको यही अवधिको तुलनामा ट्रान्जिट यात्रुहरूको संख्या 18% बढ़ेको छ। यीमध्ये धेरैजसो त्यस्ता यात्रुहरू छन् जो पहिले युरोप जाँदा दुवै हुँदै कनेक्टिङ उडान लिने गर्थे तर अहिले इन्चोन हुँदै यात्रा गरिरहेका छन्। विमानस्थलको तथ्याङ्क अनुसार युरोपलाई अन्तिम गन्तव्य बनाई इन्चोन हुँदै यात्रा गर्ने यात्रुहरूको संख्या 63.2% बढ़ेर 2,10,000 पुगेको छ। मध्यपूर्वमा चलिरहेको द्वन्दले विश्वव्यापी हवाई उडान मार्ग र यात्रुहरूको रोजाईमा पनि प्रभाव पारेको छ। 25 वर्ष अघि संचालनमा आएको इन्चोन विमानस्थल अहिले 101 वटा वायु सेवा कम्पनी मार्फत 50 भन्दा धेरै देशसँग जोड़िएको छ। र अन्त्यमा खेल खबर। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको हो। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 29 आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 कार्तिक 3 गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2-9 कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो। अरुण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनपटक। संसार सभामा ग्यासको सबै कारोबार अधिकृत विक्रेता मार्फत मात्रै हुने। मनसुनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको चिन्ता। 5 महिनापछि पूर्व प्रधानमन्त्री देउवाको स्वदेश फिर्ती। पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसरगारी महासंघको धरना। दक्षिण कोरियाको इन्चोन बन्यो विश्वकै व्यस्त विमानस्थल। र फेरि सरियो 10 राष्ट्रिय खेलकुदको मिति। हवस् त, अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस् र म बिदा हुन्छु। नमस्कार।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण

0: 15 गते देखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 0975702008 9841259969 9842542496 9841993686 र 9842776878। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका 6, चडिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने,
2: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 शनिबार, 2083 साल साउन 23 शनिबार र 2083 साल भाद्र 6 शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, न्यू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752 67, मोबाइल 97655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
8: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि,
7: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया,
8: ए लु, जचाउन जानुपर्छ काका।
7: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
9: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुगनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपद मूल्यमा बिक्री गरिन्छ।
10: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
1: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
10: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
9: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295701292 फोन नम्बर 98423-4549।
11: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
12: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
13: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
3: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के क्वाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हौ त, चाहिँ बजार जान्छु भन्थ्यो, एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार किरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खरङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9400069।

0: भोरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय नेपाल र डाक्टर भट्टराईसँग लिखित जवाफ माग। कांग्रेसका पूर्व सभापति देउवा पाँच महिनापछि स्वदेश फिर्ता।
0: काठमाडौँ सहित देशका 44 जिल्लामा सहुलियत पसल सञ्चालन। सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा।
1: पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप। भक्तपुरको बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला।
0: बंगलादेशमा चरम ऊर्जा संकट, बिजुली जोगाउनु नयाँ नियम लागू। राति 8 बजेपछि पसल खोल्न नपाइने।
1: र 10 राष्ट्रिय खेलकुद आगामी मंसिर 16 गतेदेखि 29 गतेसम्म कर्णालीमा हुने। श्रीलंका क्रिकेटर डेको वेलाले पुनः लुम्बिनी लायन्सबाटै एनपिएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराईसँग लिखित जवाब माग गरेको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले 7 वर्ष अघि दर्ता गरेको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले विपक्षीबाट यस्तो लिखित जवाब माग गर्ने आदेश गरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरूद्वय विनोद शर्मा र सुनिल कुमार पोखेलको पूर्ण इजलासले विपक्षीसँग लिखित जवाब माग गर्ने आदेश दिएको अदालतले जनाएको छ। सर्वोच्चले दुवैजनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाब पेश गर्न भनेको हो। अख्तियारले 2076 साल माघ 22 गते ललिता निवास जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा 175 जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर जग्गा हिनामिनाको निर्णय हुँदा मन्त्री परिषदको नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्री द्वय नेपाल भट्टराईलाई प्रतिवादी नबनाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले 76 साल माघ 29 गते सर्वोच्चमा रिट दायर गर्नु भएको थियो। रिट दायर भएको 7 वर्ष बितिसक्दा पनि यसको अन्तिम टुङ्गो लाग्न सकेको छैन।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कनु भएको छ। उपचारका लागि सिंगापुर जानुभएका देउवा दम्पति उतैबाट हङकङ जानुभएको थियो। त्यसको 5 महिनापछि देउवा एक्लै मध्याह त्रिभुवनम राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। देउवाको स्वागतमा कांग्रेसको संस्थापनेतर समूहका नेता कार्यकर्ता विमानस्थलमै पुगेका थिए। पूर्व प्रधानमन्त्री देउवालाई प्रहरीको कड़ा सुरक्षा घेरा र स्कटिङ सहित धुम्बराई स्थित निवाससम्म पुर्याइएको थियो। त्यसपछि आफ्नो समूहको सम्पर्क कार्यालय चुन्देवी पुग्नुभएका देउवाले वर्तमान राजाले नसकेको आफूलाई अहिलेको सरकारले नसक्ने भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। विमानस्थलबाट समर्थकहरूको नाराबाजी र सांस्कृतिक झाँकी सहित निवास र सम्पर्क कार्यालय पुग्नुभएका उहाँले जेएनजी आन्दोलनमा भएको अराजक गतिविधिबारे अब अदालत सहितले न्याय दिनुपर्ने बताउनुभयो। जेएनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा गगन थापा पुग्नु भएको छ। आज सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति थापाले देउवालाई स्वागत छ भन्नुभएको थियो। इतर समूहले भोलि आयोजना गरेको राष्ट्रिय भेलाले लक्षित गरेर देउवा नेपाल फर्कनु भएको हो। विशेष महाधिवेशनको आधिकारिकता बारे सर्वोच्चको निष्ठालाई आधार बनाउँदै इतर समूहले 15 महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन निर्वाचन आयोग र पार्टीलाई पत्रचार गरेको छ। सर्वोच्चले पुनरावलोकनको अनुमति दिएपछि मुद्दाको अन्तिम फैसला नआउन्जेल सम्पूर्ण सांगठनिक संरचना साविकै अवस्थामा राख्नुपर्ने इतर समूहको माग छ।
0: आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले हवाई सुरक्षा, यात्रीको हकित र क्षतिपूर्तिको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसद सोनम गोल्डेन शेर्पाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति 20,000 अमेरिकी डलरबाट वृद्धि गरी 1,00,000 पुर्याउने प्रस्ताव सकारात्मक रहेको बताउनुभयो।
3: सरकारले यो आन्तरिक वायु सेवा दायित्व सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2083 ल्याएको छ। यसका सकारात्मक पक्षहरू, अहिलेसम्म कुनै पनि दुर्घटना भयो भने मृतक परिवार या घाइते परिवारले $20,000 मात्रै पाउने व्यवस्था थियो र यो इन्टरनेसनल मान्यता अनुसार चाहिँ नभएको र अहिले चाहिँ सरकारले चाहिँ $1,00,000 ल्याउने व्यवस्था गरेको छ। त्यो ज्यादै नै सकारात्मक छ। र कार्गोको सम्बन्धमा पनि कार्गोलाई दिइसकेपछि त्यसको चाहिँ लेखाजोखा गरेर त्यसलाई $10,000-$20,000 दिने व्यवस्था पनि योले गरेको छ। तर त्यसमा उल्लेख गरिएको छैन यो नियमावलीमा आउँछ होला जस्तो मलाई लागेको छ।
0: सांसद गीता देवकोटाले विधेयक केवल दुर्घटनापछिको क्षतिपूर्ति वितरणमा मात्रै केन्द्रित भएको टिप्पणी गर्नुभयो।
4: दुर्घटना हुनै नदिने गरी नागरिक उड्डयन प्राधिकरणलाई कसरी सुधार्ने भन्नेमा कानून मौन छ। प्राधिकरण आफै हवाई जहाज सञ्चालक बन्ने र आफै अनुगमन गर्ने गर्दा स्वार्थको दण्ड देखिएको छ। यसलाई नसच्याएसम्म युरोपियन युनियनको कालो सूचीबाट नेपाल हट्दैन। दोस्रो दफा 13 खराब मौसम र प्राविधिक कारण देखाएर विमान कम्पनीहरू क्षतिपूर्ति दिनबाट उम्किन पाउने खुकुलो बनाइएको छ।
0: अर्का सांसद प्रेम प्रसाद दंगालले हवाई क्षेत्रको विस्तारसँगै सुरक्षा र सेवाको गुणस्तर मुख्य चुनौती बनेको बताउनुभयो। उहाँले उडान ढिला वा रद्द हुँदा यात्रुले पाउने सुविधा र क्षतिपूर्तिको व्यवस्थालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।
5: यात्रुलाई निर्धारित समयमा सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन वायु सेवा कम्पनीको दायित्व रहनुपर्छ। यो कुरा विधेयकमा उल्लेख गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसै गरी हवाई शुल्कमा पारदर्शिता ल्याए यात्रुको अधिकार संरक्षण गरिनुपर्दछ। इन्धनको मूल्य वृद्धि सँगसँगै स्वचालित भाडा समायोजन प्रणाली स्थापना गर्नुपर्दछ। विदेशी

0: भने उहाँले असहमति जनाउनुभयो। ब्ल्याक लिस्ट शब्द रंगवेदी भएको तर्क गर्दै यसलाई एयर सेफ्टी लिस्ट हवाई सुरक्षा सूची भन्नु उपयुक्त हुने बताउनुभयो। नेपाललाई उक्त सूचीबाट हटाउन मन्त्रालयले सुधारका विभिन्न काम गरिरहेको र आगामी छ महिनाभित्र सकारात्मक नतिजा देखिने पनि बताउनुभयो। सामान्य छलफलपछि उक्त विधेयक राष्ट्रिय सभाले स्वीकृत गरेको छ। अब अर्को बैठक आगामी भदौ 1 गते बस्नेछ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। आज साँझ प्रदेश प्रमुख नजीर मियाँ समक्ष मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाउनु भएको हो। यसअघि आजै प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको थियो। यसअघि असार 31 गते बजेटको विषयमा असहमति जनाउँदै नेकपा एमाले सरकारले दिएको समर्थन फिर्ता लिएको थियो। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका शाहले तेस्रो दिनमा राजीनामा दिनुभएको हो। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ। पछिल्लो समय नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा सरकार बन्ने भनिएको छ। नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्छ।
0: नेपाल परिवेशमा काठमाडौँ सहित देशका 44 जिल्लामा सहुलियत पसल सञ्चालन लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको प्रपत्र नाम
3: मार्बल। मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन दर्शन।

0: लक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: काठमाडौँ सहित देशका 44 जिल्लामा आजदेखि सहुलियत पसल संचालनमा ल्याइएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको सन्दर्भ पारेर आजदेखि देशका 193 स्थानमा सहुलियत पसल संचालनमा ल्याइएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छूट पाउनेछन्। देशको प्रशासनिक केन्द्र सिंहदरबार, बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको छ, जहाँबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्नेछन्। उद्घाटनपछि मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनु भएको छ। सेवा विस्तारसँगै बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिएको कम्पनीका विभागीय प्रबन्धक घनश्याम अड्यालले जानकारी दिनुभयो। उक्त कक्षमा 142 प्रकारका खाद्य तथा गैर खाद्य वस्तु बिक्रीका लागि राखिएको छ।
3: राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज सांसदको प्रश्नको जवाब दिनुभएको छ। प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएको र सीमा सम्बन्धी विवादित अभिव्यक्तिमा जवाब नदिएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय सभामा मन्त्री गौतमले प्रधानमन्त्रीकै तर्फबाट जवाब दिनुभएको हो। सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा 2 दिन बिदा दिने निर्णयले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भन्दै खारेज गर्न माग गरेपछि मन्त्री गौतमले सो व्यवस्था तत्काल नहटाइने बताउनुभयो।
5: कार्यालय बिहान 9 बजे नै खुल्ने भएकाले सेवाग्राहीलाई चाहिँ थप सहजता भएको छ। सरकारी कार्यालय सञ्चालनसँग सम्बन्धित विद्युत, सवारी, इन्धन लगायत विभिन्न साधनहरू तथा अन्य प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न समेत यस व्यवस्थाले योगदान पुर्याएको छ। साथै कर्मचारी तथा श्रमिकको मनोबल र उत्प्रेरणा र

0: सम्पादनमा सकारात्मक प्रभाव पर्नुका साथै कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको छ। यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय, धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
1: अर्का सांसद भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नमा मन्त्री गौतमले सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजना सहितको कानूनी र नीतिगत प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। संविधानको व्यवस्था अनुसार केही विधेयकहरू तर्जुमा भई मन्त्रालयमा प्राप्त भएको र विधान ऐन 2081 अनुसार अगाडि बढ़ाउन विज्ञको समिति गठन गरिएको जानकारी पनि उहाँले गराउनुभयो। दलितसँग माफी माग्ने गरी सरकारले पहिलो मन्त्री परिषद बैठकबाट नै निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले दलितको अधिकारका लागि सरकार तयार रहेको बताउनुभयो।
2: संसदीय समितिले नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिने निर्णय गरेको समिति सभापति हाफिज गजुरेलले बताउनुभयो। उहाँका अनुसार बैठकले मधेस प्रदेश तथा तराई क्षेत्रमा स्यालो ट्यूबवेलबाट खानेपानी उपलब्ध हुन छाडेका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गर्ने गरी खानेपानीको आपूर्ति गर्न समेत सरकारले निर्देशन दिएको छ। सभापति गजुरेलले मधेस प्रदेशका अधूरा रहेका 176 ओभरहेड ट्याङ्की सम्बन्धी आयोजना आवश्यक बजेट व्यवस्थापन गरी शीघ्र सम्पन्न गर्न सरकारले निर्देशन दिनुभयो। समितिले काठमाडौँ उपत्यकामा मेलम्ची, बागमती लगायत खानेपानीका स्रोतको संरक्षण, विकास तथा व्यवस्थापन गरी दीर्घकालीन रूपमा खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्न समेत निर्देशन दिएको छ।
1: बाजुराको बढ़ीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर बढ़ीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माग गरेको छ। महासंघले आज जारी गरेको प्रेस विज्ञप्तीमा उक्त निर्णयले सामुदायिक वन उपभोक्ता समूहको वनमाथिको अधिकार तथा स्थानीय समुदायको मानव अधिकार हनन भएको उल्लेख गरेको छ। महासंघ अनुसार नेपालमा सामुदायिक अन्तर्गत स्थानीय समुदायले लामो समयदेखि वन संरक्षण व्यवस्थापनलाई उपयोग गर्दै आएका छन्, तर संरक्षणका नाममा विभिन्न संरक्षित क्षेत्र घोषणा तथा विस्तार गर्दा स्थानीय समुदायको अधिकार प्रभावित हुने गरेको महासंघको भनाइ छ। महासंघका अध्यक्ष ठाकुर भण्डारीले उपभोक्ता अधिकारको कटौती हुने गरी भएको उक्त निर्णय फिर्ता लिन माग गर्नुभएको छ। राष्ट्रिय सभाकी सदस्य रेणु चन्दले पनि कञ्चनपुरका आरक्ष पीड़ितले 3 दर्जन आयोग बन्दा समस्या समाधान नभएको भन्दै आज सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
2: मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू भएको छ। बेनी जुमसम कोरोला सड़क आयोजनाले 28.87 करोड़ रूपियाँमा सम्झौता गरी उक्त सड़क निर्माण थालेको हो। विक्रमसम्म 2084 साल असार 24 गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जुमसम कोरोला सड़क खण्डको छुसाङदेखि घमीसम्मको 42 किलोमिटर सड़कको कालो पत्र पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ।
1: मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा धरानका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवड़ा सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सुनसरीको धरान स्थित श्री नरसिंह भगवान मन्दिरका पुजारी समेत मिलेर मन्दिरको नाममा रहेको 36 लाख रूपियाँभन्दा बढ़ी मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता गरेको हो।
2: पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि 3 दिन म्याद थप भएको छ। उनलाई प्रहरीले आज अदालत उपस्थित गराएकोमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले 3 दिनको म्याद थप गरेको हो। गैराती पक्राउ परेका श्रेष्ठलाई आज हत्करी लगाएर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराती ललितपुरको कोसन्ते स्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनी विरूद्ध काठमाडौँ प्रहरी परिषदले अदालतबाट पक्राउ पर्जी लिएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था .com का संचालक तथा सम्पादक हुन्। पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको विषयमा पत्रकारितासँग आबद्ध विभिन्न संस्थाहरूले विरोध जनाएका छन्। प्रेस काउन्सिल नेपालले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ। राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले पनि आजको संसद बैठकमा अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार श्रेष्ठको रिहाईको माग गर्नुभएको छ।
1: यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका संचालक तथा प्रमुख कार्यकारी अधिकृत विरूद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको विषयमा नेपाल राष्ट्र ब्याङ्कले आफ्नो धारणा सार्वजनिक गरेको छ। राष्ट्र ब्याङ्क अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र ब्याङ्कको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा राष्ट्र ब्याङ्कले नजिकबाट अनुगमन गरेको बताएको छ। साथै विद्यमान कानूनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझावले छलफल गरिरहेको पनि उसले बताएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: नेपाल्स लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी।
4: 40 भन्दा धेरै प्रकारका न्यू मोडलका सवारीको प्रदर्शन एउटै स्थानमुनि, 55 भन्दा धेरै कम्पनीका सवारी साधनको अवलोकन गर्न सकिने।
3: आउनुहोस् यही 2083 साल श्रावण 26 गतेदेखि 31 गतेसम्म सुरु हुँदै गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो मेलामा सहभागी बनौ।
4: स्थान विकटी मण्डप काठमाडौँ, नाइमा नेपाल मोबिलिटी
3: अटो एक्सपो 2026 जहाँ भेटिन्छ आजको प्रविधि भोलिको मोबिलिटी।

0: एकमात्र डीटीएच सेवा जिस्को
1: देशो खुशीको कनेक्शन
2: यो हो हा हा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार भक्तपुरको बोडी स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् मृत भेटिनेमा 57 वर्षीय हिरलाल पासवान रहेको जिल्ला प्रहरी परिषद भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपक कुमार कार्कीले बताउनुभयो पासवान आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् प्रहरीले घटनास्थलमा मुचुल्क उठाएर सब पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ उनी थापथली स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए
3: झापाको कन्काई नगरपालिका 3 र 6 का थप 13 जनालाई जग्गा धनी पूर्जा वितरण गरिएको छ जिल्ला भूमि समस्या समाधान समितिले उनीहरूलाई जग्गा पूर्जा वितरण गरेको जग्गा पूर्जा प्राप्त गर्नेमा भूमिहीन दलित 1 भूमिहीन सुकुम्बासी 5 जना र अव्यवस्थित बसोबासी 7 जना रहेका छन्
4: हिमाली जिल्ला रसुवाको गतल्याङ वन क्षेत्रलाई प्रविधि मैत्री बनाउने उद्देश्यले क्यूआर कोड पुस्तकालय निर्माण गरिएको छ करिब 17 वर्ष अगाडि लागेको डढेलोबाट भग्न अवशेष बनेको वनको पुनरूत्थान गर्दै जिल्लाका रूखहरूमा क्यूआर कोड टाँसेर कागजविहीन नवीन पुस्तकालय निर्माण गरिएको हो त्रिभुवन विश्वविद्यालय त्रिवी वन विज्ञान अध्ययन संस्थानले वनभित्रको पुस्तकालय अवधारणा अन्तर्गत यो परियोजना कार्यान्वयनमा ल्याएको जनाएको छ
3: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 वर्षका बावजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले 3 दिनदेखि आयोजना गरिरहेको एक्सपोको तेस्रो दिन आज भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका हुन् 3 दिनमै 70,000 भन्दा बढ़ीले अवलोकन गरेका छन् मेलाको पहिलो दिन 29,000 दोस्रो दिन 26,000 र तेस्रो दिन 22,000ले एक्सपो अवलोकन गरेको बताइएको छ मेलामा 55 भन्दा बढ़ी ब्राण्डका सवारी साधन प्रदर्शनीमा राखिएको छ नयाँ नयाँ मोडेलका सवारी साधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन् दुई पाङ्रेमा पनि अवलोकनकर्ताको बढ़ी रूचि देखिएको छ विशेष गरी महँगा ब्राण्ड र महँगा गाड़ीमा युवाको आकर्षण देखिएको छ
4: शेयर बजारमा आज नेप्से परिसूचक सामान्य अंकले बढ़ेको छ पछिल्लो दुई कारोबार दिन बढ़ेको नेप्से परिसूचकले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो आज नेप्से 8.81 अंकले बढ़ेर 2651 बिन्दुमा कायम भएको छ आज विभिन्न कम्पनीको शेयर 3.72 अर्ब रूपियाँमा खरिद बिक्री भएको छ आज 171 कम्पनीको शेयर मूल्य बढ़दा 86 कम्पनीको शेयर मूल्य घटे भने 19 कम्पनीको शेयर मूल्य स्थिर रह्यो
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार बंगलादेशले आफ्नो अहिलेसम्मकै सबैभन्दा गम्भीर ऊर्जा संकटको सामना गरिरहेको छ देशका विभिन्न भागमा अत्याधिक विद्युत कटौती भइरहेको छ स्थिति धेरै गम्भीर भइसकेपछि सरकारले बिजुली जोगाउनका लागि सपिङ मल पसल र बजारलाई राति 8 बजेपछि बन्द गर्ने निर्देशन दिएको छ नयाँ व्यवस्था अनुसार बंगलादेशका सपिङ मल बजार र पसल बिहान 11 बजेदेखि राति 8 बजेसम्म मात्र खोल्न पाइने भएको छ व्यवसाय किसान र उद्योग पनि बिग्रदो ऊर्जा अभावको चपेटामा परेका छन् स्थानीय रिपोर्टहरूका अनुसार राजधानी ढाका बाहिरका ग्रामीण क्षेत्रहरूमा विशेष गरी ऊर्जाको अभाव महसुस भइरहेको छ त्यहाँ 8 देखि 10 घण्टासम्म विद्युत कटौती भइरहेको छ चर्को गर्मी र जारी तातो हावा लूले समस्यालाई थपेको छ माग 18,000 मेगावाटको हारिमा छ आपूर्ति 13,000 मेगावाटसम्म पुग्न नसकेको अधिकारीहरूले बताएका छन् यही संकटका बीच बंगलादेश सरकारले सरकारी र निजी कार्यालयको काम गर्ने समय समेत 1 घण्टा घटाउने निर्णय गरेको थियो
4: नेपाल परिवेशमा अब खेल समाचार राष्ट्रिय खेलकुद परिषद राकेपको 125 बोर्ड बैठकले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले प्रतियोगिता मंगसिरको 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतियोगिता कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतलाई केन्द्र बनाएर सोही प्रदेश अन्तर्गत विभिन्न जिल्लामा आयोजना गरिनेछ। 9 राष्ट्रिय खेलकुद सम्पन्न भए ता 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तोकिएको हो। यसअघि 2081 सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक पटक सर्दै आएको थियो। बैठकमा युवा तथा खेलकुद मन्त्री साथै प्रदेशका सदस्य सचिवहरू र परिषदका सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले प्रतियोगिताका लागि आवश्यक मापदण्ड तथा निर्देशिकाहरू समेत पारित गरेको छ।
3: र श्रीलंका क्रिकेटर निरोसन डिकोवेलाले पुनः लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्नुभएका छन्। एनपीएलको आउँदो सिजनका लागि डिकोवेलाले पुनः लुम्बिनीबाटै खेल्ने तय भएको उक्त क्लबले जनाएको छ। गत सिजन डिकोवेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि उनी टोलीमा आबद्ध भएका थिए। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री दोयन नेपाल र भट्टराईसँग लिखित जवाफ माग। कांग्रेसका पूर्व सभापति देउबा 5 महिनापछि स्वदेश फिर्ता।
3: काठमाडौँ सहित देशका 44 जिल्लामा सहुलियत पसल सञ्चालन। सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा।
4: पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि 3 दिन म्याथप। भक्तपुरको बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति।
3: बंगलादेशमा चरम ऊर्जा संकट। बिजुली जगाउन नयाँ नियम लागू। राति 8 बजेपछि सपिङ मल र पसल खोल्न नपाइने।
4: र 10 राष्ट्रिय खेलकुद आगामी मंगसिर 16 गतेदेखि 29 गतेसम्म कर्णालीमा हुने। श्रीलंका क्रिकेटर डिकवेलाले पुनः लुम्बिनी लायन्सबाटै एनपीएल खेल्ने।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702008 98421-25969 98422-5496 98493-6686 र 98426-778 संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626-33967। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो हो गुटुङ डुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीँबाट जाने
3: लाखे सल्लाह बेगर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
6: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
7: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
8: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
10: प्रोपाइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9865-93-87-25 र 9870-64-57-29।
9: सुप्रिम सा सुन चाँदी पसल चैनपुर छ शङ्खु आसबा त्रिलोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
11: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
12: ल ल आमा, म तु गए तु आए।
11: होइन, आजै आइपुग्छस् र?
12: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
9: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
13: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
12: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
13: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
12: तप थोक त्यहीँबाट हुन्छ त।
13: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
11: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
14: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, शङ्खुवा सभा, मोबाइल 9841-93-181 र 9869-78-33-33।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
8: गाउँघरमा घोटेला गरेर बसेर मात्र भएन हो कान्छा, अब विदेश जाने सोच बनाउँदैछु म त।
15: होइन नि दाजु, व्यवसायिक बन्न चाहे त गाउँघरमा पनि धेरै कमाई गर्न सकिन्छ नि। हेर्नुहोस् त, पारी गाउँको अन्तरे काकाले ब्रोइलर फार्म सञ्चालन गरेर कस्तो पैसा कमाइरहेका छन्। तपाईँले पनि यही गाउँमा ब्रोइलर फार्म खोल्नुहोस्।
8: ए, खोल्न त हुन्थ्यो नि, तर चल्ला कता खोज्ने, त्यसलाई दिने दाना पानी बेग्लै हुन्छ रे, अब त्यो कता पाइन्छ, झ्याउने झाउ कान्छा।
3: ए दाई पनि जा, यति कुरामा अल्झेर गनगनाएर बसिरहनु भएको रहेछ, सगरमाथा स्टोरमा जानु न।
9: सगरमाथा स्टोर, तपाईँकै सेवाको लागि।
3: ब्रोइलर कुखुराको गुणस्तरीय चल्ला र चारो सुपथ मूल्यमा पाइन्छ, साथै हार्डवेयरका सामग्रीहरू चाहिएमा हामीलाई सम्झनु होला।
11: सम्पर्क नम्बर 9800-91-1859 र 9850-49-182।
9: सगरमाथा स्टोर, चैनपुर नगरपालिका 6-0 पॉइंट, प्रोपाइटर पासाङ शेर्पा।
16: भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने।

0: सँगमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय।
1: आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले दुई प्यालेस्टिनी परिवारलाई उनीहरू

0: बसेका ती दुई परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौं। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13,50,00,000 मानिसले 35 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण सयौं अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढ़ाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रूसले आक्रमण शुरू गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गएराति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने
2: 10 जना भनेको अहिलेसम्म 5 जनाको शनाखत भयो अरे आफन्तलाई पुगेको र अरू 5 जनाको चाहिँ सब फेला परेको एक दिन भएर शनाखत गर्न बाँकी रहेको अवस्था छ।
1: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका 3 जनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने
2: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। 8 घर पुरै क्षति भएको वरिपरि सबै क्षति भएको बाहिरले पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले 8 घर पुरा क्षति भएर मृतक त्यो घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरा यकिन भइ नसकेको छैन।
1: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय। नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक

0: विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
1: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निशा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा 15 महाधिवेशनको नेतृत्व 14 अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बनियो भयो र उहाँकै नेतृत्वमा 15 अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ किनभने 14 अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काँग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
2: कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पूरा भइसक्यो।
1: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो।
2: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
1: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनि आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त अनि शेरबहादुरजी त एकदम उराहरू मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्या हुँदैन नि।
2: भनेपछि
1: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ मानौ भन्ने उसमा पुग्या हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो दुईटा कमिटीलाई समायोजन गर्नुपर्छ र 15 अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अब यिनीहरू के गर्छन् र भन्ने जस्तै चाहिँ जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानुनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो
2: र
1: शेरबहादुरजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
2: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ।
1: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ सबै त्यसरी हुनुहुन्थ्यो, 14 अधिवेशनबाट निर्वाचित उहाँ दुईजना महामन्त्री
2: उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेको छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेको छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि
1: थियो। त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन, नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
2: होइन, अलि मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौथौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवालाई पनि नेतृत्व दिएर त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति,
1: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
0: देउवा निकट काँग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै। साँझपखमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने बिदाको पुनर्वलोकन गर्ने गरी सरकारको तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भनिन्,
3: हालको लागि चाहिँ दुई दिनको बिदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन। म माननीय सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
0: मध्य पूर्वको युद्धका कारण विश्वव्यापी निम्तिएको ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
3: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्नकै देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
0: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक बिदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौं विनिता दाहालबाट।
4: नाब्लुसको दक्षिणमा रहेको कुस्त्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबु रिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ़दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबु रिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो अब सुन्नुहुनेछ नेपाली खबर
1: आज विक्रम सम्वत 2083 साल श्रावण 29 गते शुक्रबार श्रावण शुक्ल द्वितीय 14 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ
3: देउवा फर्केर सम्पर्क कार्यालयमा सीमित रोल्पामा पहिरोमा परि 10 जनाको मृत्यु सुदूरपश्चिममा नयाँ सरकार बन्दै संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विश्वका 165 देशका पर्यटक शीर्षकको शुभ समाचार
1: अन्नपूर्ण संरक्षण क्षेत्रमा गत वर्ष 11 लाख पर्यटकले भ्रमण गरेका छन् यो क्षेत्रमा 6 लाख आन्तरिक पर्यटक पुग्दा 5,08,476 पर्यटक विदेशी घुम्न आएका थिए यो संख्या हालसम्मकै बढ़ी मानिएको छ अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष 2082-83 घुम्न आएका 5 लाख भन्दा बढ़ी विदेशी पर्यटक 165 देशका रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप प्रमुख डाक्टर रविन कडरियाले बताउनुभयो उहाँले भन्नुभयो अन्नपूर्ण क्षेत्रमा एक वर्षमा 165 देशका नागरिकले भ्रमण गरेका छन् पदमार्गले विश्व जोड़ेको छ एकैसाथ विश्वभर यहाँका पदमार्गको प्रचार भएको छ गत वर्ष यति धेरै मुलुकका नागरिकको भ्रमणले अन्नपूर्ण क्षेत्र विश्व पर्यटनको पहुँचमा रहेको सन्देश दिएको एक एपले जनाएको छ उहाँले भन्नुभयो जति धेरै मुलुकका पाहुना आए त्यति नै बढ़ी प्रचार प्रसार हुने हो उनीहरूले खिचेका तस्वीर भिडियोले विश्वभर अन्नपूर्ण क्षेत्रको थप प्रवर्धन भएको छ अघिल्लो आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्र घुम्न आएका पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतीय छन् आर्थिक वर्ष 2082-83 भारतका मात्र 3,75,797 पर्यटक अन्नपूर्ण क्षेत्रमा घुमघामका लागि आएका छन् दोस्रोमा रहेको चिनिया पर्यटकको संख्या 12,539 रहेको छ तेस्रो नम्बरमा रहेको अमेरिकी पर्यटकको संख्या 9,884 रहेको छ
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
6: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
7: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
6: जे पाए त्यही खालास अनि रोगले समात्ला
7: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
6: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर करिब 5.5 महिना विदेश बसाएपछि बिहिबार स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा विमानस्थलबाट सिधै आफ्नो पक्षको सम्पर्क कार्यालय चुन्दै आइपुगेका छन् देउवा फर्किएसँगै नेपाली कांग्रेसभित्रको विवाद थप तरंगित भएको छ दिउँसो 12:30 बजेतिर थाई एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई स्वागत गर्न नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ता विमानस्थल क्षेत्र पुगेका थिए देउवालाई विमानस्थलमा बाजा गाजा र सांस्कृतिक झाँकी सहित स्वागत गरियो। उनको स्वागतमा विमानस्थल अगाडि सुदूरपश्चिम प्रदेशका कांग्रेस कार्यकर्ताले झाँकी प्रदर्शन गरेका थिए। देउवालाई स्वागत गर्न ठूलो तामझाम गरिएको थियो। देउवा नेता कार्यकर्ता र शुभेच्छुकसँगै इतर पक्षको सम्पर्क कार्यालय चुनदेवी पुगेका थिए। संस्थापन इतर पक्षका नेता कार्यकर्ता देउवालाई स्वागत गर्न विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट अगाडि, नमस्ते गेट अगाडि र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएका थिए। देउवालाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशबाट इतर पक्षका कार्यकर्ता दुईवटा बस रिजर्भ गरेर बुधबारका दिन नै काठमाडौँ आएका थिए। केही कार्यकर्ता भने जहाजबाटै काठमाडौँ आएका थिए। विमानस्थलबाट सनरूप गाड़ीमा हात हल्लाउँदै चुनदेवी पुगेका देउवाले त्यहाँ उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै वर्तमान सरकारप्रति कड़ा टिप्पणी गरे। देउवाले आफूलाई राजा ज्ञानेन्द्रले समेत अप्ठ्यारोमा पार्न नसकेको भन्दै यिनीहरूले के गर्न सक्छन् समेत भने। सरकारप्रति आक्रामक देखिएका देउवा अदालतप्रति भने नरम देखिएका थिए। उनले सम्पत्ति शुद्धिकरण लगायत विषय उठाएर सरकारले आफूलाई दुःख दिन खोजेको बताए। उनले आफूमा बदलाको भावना भने नभएको बताएका छन्। गत भदौ 23-24 गतेको जेएनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परि घाइते भएका देउवा फागुन 13 गते उपचार गर्न सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर पुगेका थिए। चैत 7 गते उनी थप उपचार गर्न भन्दै सिंगापुरबाट हङकङ पुगेका थिए। स्वदेश फर्केपछि देउवाले एउटा अपील पनि जारी गरेका छन्। अपीलमा उनले शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न आफू फर्किएको उल्लेख गरेका छन्। उनले प्रतिशोधको बाटो नभई मेलमिलापको मार्ग रोज्नुपर्नेमा जोड़ दिँदै राष्ट्रिय एकताका लागि सर्वपक्षीय सहकार्य आवश्यक रहेको समेत बताएका छन्। चुनदेवी स्थित इतर पक्षको सम्पर्क कार्यालयमा पार्टी सभापतिकै हैसियतमा देउवाको छुट्टै नेम प्लेट राखिएको छ। सम्पर्क कार्यालयमा सभापति शेरबहादुर देउवाले लेखिएको नेम प्लेट र बोर्ड टाँसिएको छ। इतर पक्षले विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाको नेतृत्व अस्वीकार गर्दै देउवाले सभापति रहेको दावी गर्दै आएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएपछि देउवा पक्षले निर्णयमा पुनरावलोकन गर्न दिएको निवेदनलाई सर्वोच्चले निस्सा दिएको छ भने इतर पक्षले शुक्रबारदेखि काठमाडौँमा भेला बोलाएको छ। भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली कांग्रेसले पार्टीमा विवाद बढ़ेका बेला पूर्व सभापति देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास लिएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको बिहिबार बसेको बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तीमा यस्तो विश्वास व्यक्त गरिएको छ। 5.5 महिनापछि फर्किए देउवा विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा। शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: रोल्पामा बस्ती नै बग्यो, पुरिएका मध्ये 10 शव भेटियो, 3 अझै बेपत्ता। शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटल 12 गाउँ बुधबार दिउँसोसम्म सामान्य थियो। स्थानीय नियमित कामकाजमै थिए। साँझ 6 बजेपछि करिब 1.5 घण्टासम्म भारी वर्षा भयो। वर्षाकै बीच स्थानीयले पशु चौपाया भित्र्याउने काम गरे। बेलुका 7:30 बजेतिर कोटल 12 गाउँको सिरानबाट 81 लेदो सहितको भेल खस्यो। वर्षा कम हुनै लाग्दा 81 ठूलो आवाजमा माथिबाट लेदो सहितको पहिरो खस्दा स्थानीय घरबाट निस्कनै सकेनन्। पहिरोमा परेर नयाँ र पुराना गरेर गाउँका 11 घरगोठ पुरिए। ती घरभित्र रहेका 13 जना पनि पुरिए। 81 लेदो सहितको पहिरो खसेपछि कोही भाग्न सकेनन्। माथिबाट आएको पहिरोमा सबै पुरिए। छिमेकी गाउँका ढुकमन रोका मगरले भने पहिरो खस्दा ज्यान जोगाउने क्रममा भागेका 3 जना मध्ये 2 युवाले मात्र ज्यान जोगाए। गम्भीर घाइते भएकालाई सुलीचौर हुँदै बुटबल पठाइएको उनले बताए। पहिरोमा घर पुरिएर ज्यान जोगाउने प्रयास गरेकी स्थानीय 18 वर्षीय शान्ति पुनसहित 13 जना घरसँगै पहिरोभित्रै फँसे। पहिरो खस्दा भागेर जोगिएका घाइते 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरले प्रहरीलाई 100 नम्बरमा घटनाबारे जानकारी गराएका थिए। लगत्तै घटनास्थल पुगे पनि रातिको समयमा भएकाले प्रहरी र स्थानीयले उद्धार कार्यलाई तीव्रता दिन सकेनन्। वर्षासँगै विद्युत लाइन समेत अवरूद्ध भएको थियो।
3: सुदूरपश्चिम प्रदेशमा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहिबार दिएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत गरेका छन्। प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका शाहले त्यसपछि प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए। एमाले दिएको समर्थन असार 31 फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। उनी कांग्रेसबाट मुख्यमन्त्री भएका थिए। नयाँ सरकारका लागि शुक्रबार 11 बजेसम्म दावी गर्न दलहरूलाई आह्वान गरिएको छ। शाहको राजीनामापछि सुदूरपश्चिम प्रदेशका पाँचौं मुख्यमन्त्री नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूर प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट बन्ने सम्भावना छ। यो प्रदेशमा कांग्रेस एमाले गठबन्धन टुटेपछि एमाले नेकपा गठबन्धन बनेको छ।
1: ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विक्रमसम्म 2076 ब्याङ्क अफ काठमाण्डु बीओके का तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीलाई पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै ब्याङ्किङ कसुर तथा नक्कली कृत्य कागजातमा आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन्द, पूर्व सीईओ अशोक शेरचन्द लगायत कर्मचारी जोड़िएको ब्याङ्किङ कसुरमा सीआईबीले कार्तिक 2082 अनुसन्धान थाल्यो। प्रभु ब्याङ्क र प्रभु मनी ट्रान्सफर बीचको कारोबार अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दायर गर्यो। यो पनि विचाराधीन छ, जबकि साउन 2082 राष्ट्र ब्याङ्कले यस ब्याङ्कमा विशेष निरीक्षण गरेको थियो। राष्ट्र ब्याङ्कले कसुर नदेखेको कारोबारमा प्रहरी अनुसन्धानले ठूलै कैफियत देखाएपछि मुद्दा चलेको हो। स्मार्ट टेलिकमले 29 पुष 2076 इन्भेस्टमेन्ट मेगा ब्याङ्कको कालीमाटी शाखाबाट दूरसंचारका पूर्वाधार सामग्री आयातका लागि प्रतिपत्र एलसी खोल्न ऋण सम्झौता गर्यो। 5.82 अर्ब करोड़को यस्तो ऋण सम्झौतामा ओभरड्राफ्ट, दीर्घकालीन कर्जा, प्रतिपत्र, बिल, ब्याङ्क जमानत र अल्पकालीन शीर्षकका कर्जाहरू लिइयो। यस्तो कर्जाका लागि स्मार्ट टेलिकमले मेसिनरी तथा औजार धितो राखेको थियो। ब्याङ्कले यही आधारमा स्मार्ट टेलिकमलाई ऋण दियो। ब्याङ्कले धितो मानेको औजार तथा मेसिन सरकार मातहत गएपछि आफ्नो रकम उठाउन धितो लिलामी प्रक्रिया अगाडि बढ़ायो। अहिले यही विषयमा सीआईबीले अनुसन्धान गरी मुद्दा दायर गरेको छ। राष्ट्र ब्याङ्कले यसमा केही बोलेको छैन। यी 3 विषयमा मात्र होइन, ब्याङ्कले ऋण दिएका अन्य मामिलामा पनि प्रहरीले अहिले अनुसन्धान तीव्र पारेको छ। राष्ट्र ब्याङ्कले नियमित नियमन र सुपरिवेक्षणका क्रममा कैफियत भेटाउँदैन, तर सीआईबीको अनुसन्धानले धमाधम कैफियत देखाइरहेको छ। यही कारण कतिपय ब्याङ्कहरू पक्राउ परिरहेका छन् भने कतिपयले मुद्दा खेपिरहेका छन्। यस विषयमा राष्ट्र ब्याङ्क मौन छ। विभिन्न ब्याङ्कका प्रमुख कार्यकारीदेखि कर्मचारीहरू पक्राउ परे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीमाथि कुनै अनुसन्धान भएको देखिदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र ब्याङ्कको मौनता सर्वत्र चासोको विषय बनेको छ। ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले, शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: सरकारले कक्षा 5 सम्म अध्ययन र विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गत चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धीकारी सूचीले कक्षा 5 सम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने उक्त कार्यसूचीको बुदा नम्बर 89 उल्लेख गरिएको छ। सही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यार्थीहरूको भनाई छ। जोजे स्थित बाल सेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक मञ्जु पाठकले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न अप्ठ्यारो नभएको तर शिक्षकहरूलाई कार्यबोझ भने बढ़ेको बताउनुभयो। हरेक विद्यार्थीको छुट्टी सम्बन्धी व्यवस्थापन गर्नुपर्ने भएका कारण यसमा संलग्न शिक्षकलाई बोझ बढ़ेको उहाँको भनाइ छ। तर यसअघि पनि कक्षा एकदेखि तीनसम्म निरन्तर मूल्याङ्कन प्रणाली अर्थात क्यास मार्फत विद्यार्थीको मूल्याङ्कन गरिरहेको हुनाले नौलो काम नभएको पाठकले बताउनुभयो। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा चार र पाँचका विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको थियो। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगत्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्वर सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाइएको छ। शुरूमा नौलो बानी परेपछि सहज शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा यो खबर छ।
1: संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरीले श्रेष्ठलाई नागरिकको वैयक्तिक गोपनीयता उल्लंघन गरेको कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एवं एसएसपी दिलीप घिमिरेका अनुसार सप्तरी तीनका सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। श्रेष्ठले संचार माध्यम सम्बन्धी कानून र आचार संहिताको आधारभूत मूल्य मान्यताको समेत पालना नगरेको संचारसँग सम्बद्ध विभिन्न संघ संस्थाको आरोप छ। त्यो भन्दा गम्भीर विषय श्रेष्ठ प्रकाशक एवं सम्पादक रहेको जनआस्था साप्ताहिकको कार्यालय र उनको घरमा प्रहरीले छापा मारेर कम्प्यूटर लगायत संचार उपकरणहरू नियन्त्रणमा लिएको छ। यसले संविधान प्रदत्त गोपनीयताको हक मात्र उल्लंघन भएको छैन, संचार माध्यम र संचार कर्मीले स्रोतको सुरक्षा गर्ने अधिकारको पनि हनन गरेको छ। संचार माध्यममाथि अनुदार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको वर्तमान सरकार श्रेष्ठलाई देखाएर सिंगो नेपाली संचार माध्यम र संचार कर्मीमाथि थप दबाव बढ़ाउने रणनीतिमा रहेको विश्लेषण गर्न थालिएको छ। पत्रकारले जे पनि लेख्न पाउनुपर्छ भन्ने नभएको जनाउँदै यस क्षेत्रका एक जानकारले भने, तर संचार क्षेत्रलाई कमजोर गर्ने र दबावमा पार्ने सरकारी रणनीति भएको देखिन्छ। ती जानकार कुनै पनि संचार गृहलाई जथाभावी समाचार प्रकाशन तथा प्रसारण गर्ने अधिकार भने नभएको बताउँछन्। संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
3: दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गु काउन्टीका किसान ली साङ हयुकले आलु निकाल्न खेत खने तर बचाउन लायक एउटा पनि आलु भेटिएन। एक साता अघिसम्म गाङओन प्रान्तमा रहेको उनको खेतको अवस्था सामान्य देखिन्थ्यो। एक सातापछि खन्दा आलु कुहिन थालेका थिए, आलु उसिनिएका थिए। अत्याधिक गर्मीले जमीन नै भट्टी जस्तो बनेपछि आलु कुहिएका हुन्। यो एक दुईवटा खेतको मात्र अवस्था होइन, यसलाई शब्दमा कसरी व्यक्त गरौं, निकै दुःख लागेको छ उनले स्थानीय प्रसारक संस्था एमबीएससँग भनेका छन्। उनको नष्ट भएको बाली पूर्व एसियामा यस पटकको गर्मीको चरम उदाहरण हो। पछिल्ला केही सातामा दक्षिण कोरिया, जापान र हङकङमा कीर्तिमान तोड्ने गर्मी छ। अगस्त 2 दक्षिण पूर्वी शहर याङसानमा तापक्रम 42.5 डिग्री सेल्सियस पुग्यो। आधुनिक मौसम मापन शुरू भए यता सन् 1904 पछि दक्षिण कोरियामा रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम हो। कोरियाको रोग नियन्त्रण निकायका अनुसार गर्मीका कारण हालसम्म कम्तीमा 31 जनाको मृत्यु भइसकेको छ। त्यस्तै 9 लाख भन्दा बढ़ी पशुधन र 14 लाख माछा मरेका छन्। अधिकारीहरूले गर्मी सम्बन्धी चेतावनी जारी गर्दै मानिसलाई तत्काल सबै बाह्य गतिविधि रोक्न आग्रह गरेका छन्। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले मन्त्री परिषदलाई सम्बोधन गर्दै यस्तो मौसम यसअघि अनुभव नगरेको बताएका छन्। प्रचण्ड गर्मीले जमीन भित्रै उसिनिए आलु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।